0: बहिनी, तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु। हुलाकमा लिन जाऊ है। ट्रेकिङ नम्बर म म्यासेज गर्छु।
1: अनि हुलाकमा पो जानु?
0: हो नि, हुलाकमा जाऊ न।
1: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
0: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
1: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
0: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
1: ए, शहरमा मात्र होला नि?
0: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
1: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार विज्ञापन हो।

0: रेडियो सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लायो।
2: तपाईको दैनिक राशिफल रेडियो सफलता 103.4 मेगाहर्ज मा हरेक दिन बिहान 5:45 बजे सफलतामा राशिफल
3: प्रत्येक दिनको पञ्चाङ्ग राशिफल शुभ साइत शुभ लाभ अमृत बेला र राहुकाल समयको जानकारी म युवा ज्योतिषी हरिपन्तको साथमा।

0: नमस्कार, शुभ बर्बाद। जहाँ संचार त्यहाँ विकास, रेडियो सफलता 103.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम सफलतामा राशिफल लिएर म ज्योतिषी हरिपन्त उपस्थित भइसकेको छु। कार्यक्रम शुरू गरौं आजको पञ्चाङ्गबाट। आगामी 2083 साल जेठ महिनाको 7 गते बिहिबार, ईस्वी सम्वत मे 21 तारीक सन् 2026, श्री साके 1948, नेपाल सम्वत 1146, रोद प्रणामको सम्वत्सरह। सूर्य पृथ्वीको उत्तरी गोलार्धमा छन्। ग्रीष्म ऋतु चलिरहेको छ। चन्द्रमान अनुसार शुद्ध ज्येष्ठ शुक्ल पक्ष चलिरहेको छ। सौरमान अनुसार आज शुद्ध ज्येष्ठ शुक्ल पक्षको पञ्चमी तिथि दिनमा 2:16 त्यसपछि षष्ठी तिथि लाग्नेछ। नक्षत्रमा पुनर्वसु बिहानमा 9:53 त्यसपछि तृतीय नक्षत्र लाग्नेछ। विष्कुम्भाद योगमा गण्ड 28:36 पलासम्म त्यसपछि वृद्धि योग लाग्नेछ। कर्णमा कौलव अहोरात्र रहनेछ। आनन्दादि योगमा आज सिद्धि योग रहनेछ। सूर्य वृष राशिमा, चन्द्रमा कर्कट राशिमा रहनेछन्। आजको दिनमान 33:55 13:37 रहनेछ। आज सूर्योदय काठमाडौँ केन्द्र बिन्दुमा रहे बिहानमा 5:14 रावण मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठिक 6:48 हुनेछ। यसै गरी चन्द्रमा उदाउने समय बिहानमा 9:31 रहेको छ भने चन्द्रमा अस्ताउने समय रातिमा 11:37 रहेको छ।
1: पञ्चाङ्ग बारेको जानकारी सँगै अब लागू आजको राशिफल तर्फ। राशिफलको शुरूमा मेष राशि। मेष राशि हुने व्यक्तिहरूको लागि आज समय त्यति भर पर्दो रहने छैन। तर्क वितर्कमा समय खेर फाल्नु उचित छैन। आफ्ना कमी कमजोरी के भइरहेका छन् त्यसमा विचार पुर्याउनुहोला, बेलैमा होस् पुर्याउनुहोला। आफ्नै कामबाट मन असन्तुष्ट हुनेछ। समग्रमा आजको समय मध्यम खालको रहने भएकाले नयाँ कार्यमा लगानी नगर्नु नै राम्रो हुनेछ। आज टाढाको यात्रा गर्दा निकै सतर्क हुनुहोला। कसैलाई नगद सापट दिँदै हुनुहुन्छ भने पनि विचार पुर्याउन आवश्यक छ। सरकारी क्षेत्रबाट पनि तपाईँलाई तनाव हुनेछ। दोस्रो राशि वृष राशि। वृष राशि हुने व्यक्तिहरूको लागि समय खराब रहनेछ। कसैले मानसिक चोट पर्ने कुरा गर्न सक्छन्। दुखी नहुनुहोला। अपमानित हुने ठाउँमा सकभर नजानु नै बेस हुनेछ। तपाईँको काम बिगार्नेतर्फ आफन्त र नजिकका नाता पर्ने व्यक्ति नै लागि पर्नेछन्। सचेत हुनुहोला। आज खर्च सोचे भन्दा ज्यादा हुनेछ, जसले गर्दा तपाईँको मनमा तनाव उत्पन्न हुनेछ। आज कुनै पनि काम छिटो छिटो गर्छु भन्दा झन् ढिलो ढिलो हुन जाने अवस्था रहेको छ। शिक्षा क्षेत्रमा लगानी र काम गर्दै हुनुहुन्छ भने केही समय धैर्य गर्न आवश्यक छ। त्यस्तो राशि मिथुन राशि। मिथुन राशि हुने व्यक्तिहरूको लागि समय शुभ छैन। नयाँ कामको थालनी, हाल गरिरहेको पेसामा ठूलो लगानी गर्नु पनि ठिक छैन। व्यापार व्यवसाय पेसामा संलग्न व्यक्तिलाई नोक्सान हुन सक्ने ग्रह गोचर देखिन्छ। चोर अथवा बदमाश व्यक्तिबाट आक्रमणमा पर्न सकिने सम्भावना पनि

0: के छ एक्लै यात्रामा नजानुहोला। आज केही महत्वपूर्ण काम गर्दै हुनुहुन्छ भने दुर्गा माताको पूजा गरेर शुरूआत गर्दा राम्रो हुनेछ। धार्मिक यात्रा बाहेक अन्य यात्रा सकभर नगर्दा राम्रो, गर्नै पर्ने बाध्यता छ भने धार्मिक उपाय अवलम्बन गर्नुहोला। चौथो राशि कर्कट राशि। कर्कट राशि व्यक्तिहरूका लागि समय शुभ छ। घरमा धार्मिक कार्य, व्रत, पर्वको उत्सव मनाउने सम्भावना समेत रहेको छ। प्रेम सम्बन्ध अघि बढ़न सक्ने अवस्था छ। तपाई मनोरञ्जनपूर्ण कार्यमा सहभागी हुन पाउनुहुनेछ। धार्मिक यात्रा निकै महत्वपूर्ण हुनेछ। साथीभाइसँगको भेटघाट हुने ग्रह गोचर रहेको छ। तर ज्ञान नै नभएको काममा धन लगानी नगर्नुहोला। आर्थिक कुराले पारिवारिक तनाव हुन सक्ने भएकाले विशेष गरी पुरूषहरू सतर्क हुनुपर्नेछ। शैक्षिक क्षेत्रको नतिजाले तपाईँको मन अशान्त हुन सक्नेछ। अब पाँचौं राशि सिंह राशि। सिंह राशि व्यक्तिहरूको लागि समय शुभ छ। स्वास्थ्य पनि ठिकठाक रहनेछ। मानसिक प्रसन्नता मिल्ने काममा सहभागी हुन पाउनुहुनेछ। आमदानीका नयाँ स्रोत बढ्दै जानेछ। आज जे काम गर्ने विचार गर्नुभएको छ त्यो काम सजिलैसँग सम्पन्न हुनेछ। बोलीको वचनको प्रभावले धेरै दिनदेखि रोकिएका काम आज सम्पादन हुनेछन्। चेलीहरूका लागि माइती पक्षबाट विशेष लाभका अवसर आउने देखिन्छ। विद्यार्थीले पनि उत्कृष्ट नतिजा प्राप्त गर्ने दिन रहेको छ। आज शिवजीको दर्शन र पूजा तथा भोका व्यक्तिलाई भोजन दान गर्नुभएमा तपाईँको मन शान्त रहनेछ। अब छैटौं राशि कन्या राशि। कन्या राशिको व्यक्तिहरूको लागि समय शुभ छैन। आफन्त व्यक्तिले नै तपाईँको काम बिगारिदिने सम्भावना छ। मानसिक चञ्चलता, कार्यमा विघ्न बाधा हुनेछ। पेट तथा कम्मर दुख्ने, वायु रोग, सुद रोगले दुःख दिने सम्भावना पनि रहेको छ। खानामा पनि गडबडी, चिन्तापूर्ण समाचार सुन्नुपर्ने दिन आज रहेको छ। हरेक कार्यमा सतर्कता अपनाई सम्पन्न गर्नतिर निरन्तर लाग्नु भएमा उचित हुनेछ। आज सकेसम्म आफ्ना गुरू अथवा पिताको दर्शन सेवा ढोग गरेर दिनको शुरूआत गर्नु राम्रो हुनेछ। अब सातौं राशि तुला राशि। तुला राशि व्यक्तिहरूको लागि समय खराब रहनेछ। यात्रा र लेनदेन गर्दा ज्यादा घाटा पर्ने भएकाले सतर्क हुनुहोला। घर परिवारमा कुनै व्यक्ति एक्कासी बिरामी पर्न सक्ने भएकाले खर्चको जोखो गर्नुहोला। आज वैदेशिक रोजगारका क्रममा दलालले पैसा ठगिदिने अवस्था पनि रहनेछ। समय खराब रहेकाले सबै काम सतर्क भएर अघि बढ़ाउन आवश्यक छ। आज सन्ततिको गतिविधिले पनि तपाईँको मन दुखी बनाउनेछ। मन खिन्न हुने अवस्था पनि रहेको छ। अब आठौं राशि वृश्चिक राशि। वृश्चिक राशि व्यक्तिहरूको लागि समय शुभ छ। व्यापार व्यवसायबाट राम्रो लाभ प्राप्त गर्न सक्नुहुनेछ। कपड़ाको दोकान, किराना, मटीतेल, डिजल, कुनै पनि तरल पदार्थको पेसा गर्ने व्यक्तिलाई पूर्ण सफलता र लाभ मिल्ने ग्रह गोचर रहेको छ। बोली वचनले नयाँ नयाँ मित्र बढ़दै जानेछन्। आज जे काम गर्दै हुनुहुन्छ सुखका साथ सम्पन्न गर्न सकिनेछ। खानपानमा ध्यान दिनुभएमा अन्य सबै समस्या स्वत निवारण हुनेछ। आज लक्ष्मी माताको दर्शन गरेर काम शुरूआत गर्नुभएमा निकै राम्रो हुनेछ। नवौं राशि धनुराशि। धनुराशि व्यक्तिहरूको लागि समय खराब रहनेछ। एक्कासी स्वास्थ्यले धोका दिन सक्नेछ। खानामा गडबडी, यात्रामा असुविधा हुनेछ। सन्तानसँग सम्पत्ति विवाद पर्ने, दैनिक काममा लाभ कम, हानि नोक्सानी ज्यादा हुन सक्ने देखिएको छ। टाढाको मित्रले पनि सहयोगको बदला हानि नोक्सानी पुर्याउनेछन्। आज सकभर यात्रा नगर्दा राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। नयाँ व्यवसाय गर्ने र घर बनाउने सोचमा हुनुहुन्छ भने केही दिन धैर्य धारण गर्नुहोला। अब दशौं राशि मकर राशि। मकर राशि व्यक्तिहरूको लागि समय शुभ रहेकाले मानसिक प्रसन्नता, मान सम्मान र प्रतिष्ठा मिल्नेछ। सामाजिक कार्यमा अग्रसर भइनेछ। व्यापार, विनिमय र पशु चौपायबाट लाभ मिल्नेछ। अवृद्ध कार्य पनि पूर्ण हुनेछन्। समय शुभ रहेकाले सही उपयोग गरेमा लाभ मिल्नेछ। नयाँ काममा धन लगानी गर्दै हुनुहुन्छ भने आजको दिन शुभ रहेको छ। ऋण लिने र अरूलाई नगद सापट दिने काम भने नगर्नुहोला। आज सरस्वती देवीको दर्शन गरेर अघि बढ़दा काममा सफलता मिल्नेछ। अब एघारौं राशि कुम्भ राशि। कुम्भ राशि व्यक्तिहरूको लागि समय खराब रहने भएकाले पेटको खराब बन्नेछ। परिवारमा मतभेद र वाद विवाद पर्ने देखिन्छ, जसले गर्दा काममा विलम्बता हुनेछ। लेनदेन र जग्गा जमीन सम्बन्धी कार्यमा पनि तनाव उत्पन्न हुनेछ। आज आत्मीयजनबाट विश्वासघात हुन सक्ने भएकाले अत्यन्तै सतर्क हुनुहोला। चिसो मौसमले सताउने भएकाले तपाईँ सतर्क हुनुपर्नेछ। यात्रा गर्दै हुनुहुन्छ भने धनमालको सुरक्षामा निकै ध्यान दिनुहोला। आज उमालेको पानी मात्र पिउनुहोला। राशिफलको अन्त्यमा मीन राशि। मीन राशि व्यक्तिहरूको लागि समय शुभ छ। नवीन कार्यका लागि विचार विमर्श हुन सक्ने ग्रह गोचर रहेको छ। आर्थिक तथा शारीरिक स्थिति राम्रो रहनेछ। आफ्नो व्यवसायबाट सोचे अनुसारकै लाभ मिल्नेछ। धार्मिक कार्यमा रूचि बढ़नेछ। पठन पाठन क्षेत्र पनि लाभदायक रहनेछ। विद्यार्थीहरू टाढाको शैक्षिक भ्रमणमा निस्कन पाउनेछन्। आज विदेशबाट धन प्राप्त हुने दिन पनि रहेको छ। छोराछोरीको प्रगतिले माता पिता प्रसन्न हुन पाउने दिन पनि रहेको छ। राशिफलबारे जानकारी सँगै अब लाग्यो आजको साइत। साइत विशेष गरी यात्राका लागि महत्वपूर्ण हुनेछ। सूर्य वृष राशिमा, चन्द्रमा कर्कट राशिमा रहनेछन्। त्यसैले उत्तर र पश्चिम बाहेक अन्य दिशाको यात्रा आज नगर्दा राम्रो हुनेछ। आज बिहिबार परेकाले दक्षिणतर्फको यात्रा गर्दै नगर्नुहोला। आज पूर्व र दक्षिण तर्फको यात्रा तपाईँलाई बाध्यतावश गर्नै परेको छ भने धार्मिक उपाय अप्नाएर आजको शुभलाई पारेर यात्राको थालनी गर्दा राम्रो हुनेछ। यस्तै अर्को धार्मिक उपायमा घर नजिकै रहेको शिवालय देवालय एवं देवी देवताका मन्दिरलाई दाहिना पार्दा परिक्रमा गरी आजको शुभ बेला पारेर यात्राको थालनी गर्नु भएमा तपाईँलाई यात्रा दोष लाग्ने छैन, यात्रा सफलतापूर्वक सम्पन्न हुनेछ। अब आजको शुभ लाभ अमृत बेलार्थ शुभ लाभादी बेला बिहानमा 5:14 6:55 शुभ बेला रहनेछ। शुभ बेलामा यात्रा र नयाँ कामको शुभारम्भ गर्न सक्नुहुनेछ। बिहानमा 6:55 8:37 रोग बेला रहनेछ। बिहानमा 8:37 10:18 उद्वेग बेला रहनेछ। बिहानमा 10:18 मध्याहमा 12:00 चर बेला रहनेछ। मध्याहमा 12:00 दिनमा 1:41 लाभ बेला रहनेछ। लाभ बेलामा आर्थिक कारोबार गर्दा राम्रो हुनेछ। दिनमा 1:41 3:23 अमृत बेला रहनेछ। अमृत बेला सबैभन्दा राम्रो बेला भएकाले यस समयमा राम्रा काम महत्वपूर्ण काम यसअघि गर्न छुटेका र थाकिरहेका काम सम्पन्न गर्दा राम्रो हुनेछ। दिनमा 3:23 4:05 काल बेला रहनेछ। काल बेला सबैभन्दा खराब बेला भएकाले यो समयमा कुनै पनि काम तथा कर्म यात्रा पनि नगर्दा राम्रो हुनेछ भने दिनमा 5:04 6:46 समय फेरि शुभ बेला रहनेछ। शुभ लाभादी बेलाको रात्रितर्फ लागौं। 6:46 8:04 रोग बेला रहनेछ। साँझमा 8:04 9:23 शुभ बेला रहनेछ। राति 9:23 10:41 चर बेला रहनेछ। राति 10:41 12:00 लाभ बेला रहनेछ। राति 12:00 1:18 अमृत बेला रहनेछ। राति 1:18 2:36 काल बेला रहनेछ। राति 2:36 3:55 शुभ बेला रहनेछ भने राति 3:55 भोलि बिहानमा 5:13 समय फेरि रोग बेला रहनेछ। यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ बेला राम्रो हुनेछ, लाभ बेला भन्दा अमृत बेला सबैभन्दा राम्रो हुनेछ। त्यसैले जे काम गर्दा पनि शुभ लाभ र अमृत बेला पार्नुहोला, काल बेला छल्नुहोला। अब अन्तिममा आजको राहुकाल अर्थात सबैभन्दा खराब समय दिनमा 1:30 3:00 समय राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ। यो समयभित्र यात्रा लेनदेन ठूलो लगानी नयाँ निर्णय महत्वपूर्ण कामको थालनी केही पनि नगर्नुहोला।
1: हवस् त, सफलतामा राशिफल आजलाई यति नै, भोलि पुनः भेट हुने नै छ। सूचना शिक्षा र मनोरञ्जनका लागि रेडियो सफलता 103.4 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार, शुभ दिन।
2: भाइको विवाह पनि हिजोभन्दा आज झन् नजिकैदैछ। दुबोको माला कहाँबाट ल्याउने हो? गाडी सजावट गर्नुपर्ने होला, र सजावट फुलहरू पनि कहाँबाट ल्याउने हो? लौन कसैलाई नर्सरी थाहा छ भने फोन गरिहाल त।
3: दाई पनि कति आचिलो भएको, सिद्धार्थ चोक 8 पोखरामा गोल्डन नर्सरी छँदैछ नि। हो, त्यही गएपछि दुबोको माला, गाडी सजावट, विभिन्न सजावटका फुलहरू, बुके, गुच्छा, फलफूल तथा धार्मिक बिरुवाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
4: हाम्रा सेवाहरू सिजनल तथा प्यारिनल बिरुवाहरू, इन्डोर तथा आउटडोर प्लान्टहरू, फलफूल तथा धार्मिक बिरुवाहरू, बुके, गुच्छा, दुबोको माला, गाडी सजावट तथा विवाह, व्रतबन्धमा सजावट फुलहरू, विदेशी कुखुरा, विदेशी परिवार, रंगीन माछा पनि पाइन्छ। हामी कहाँ ठुला साइजका पामका बोटहरू पाइनुका साथै इन्डोर आउटडोर र ठुला ठुला प्लान्टहरू सुपथ मूल्यमा पाइन्छ।
2: सम्पर्कका लागि गोल्डन नर्सरी, सिद्धार्थ चोक 8 पोखरा, प्रोप्राइटर दया कुमार द्वार, मोबाइल 9856032717 र 9846055079।
5: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ, अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
6: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
5: फोक्सोको क्षयरोगीले खोक्दा, हाच्छ्यु गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
6: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
5: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
7: क्षयरोगबाट बच्न बच्चा जन्मिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
2: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
8: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन।
9: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको ठिक 6 बजेको छ।
10: रेडियो सफलता 103.4 मेगाहर्ज। नमस्कार।

0: नमस्कार, जहाँ संचार त्यहाँ विकास, रेडियो सफलता 103.4 मेगाहर्ज तयार पारेको बिहान 6 बजेको खबर संगालोमा समाचार कक्षबाट म मधुको हार्दिक स्वागत छ। खबर संगालोको शुरूमा मुख्य खबरका शीर्षकहरू। पोखराका फुटपाथमा प्रहरीको सक्रियता, एकै दिन 202 बाइक कार्यवाहीमा। भाडा बढेपछि पोखरा काठमाडौँ उडान घट्यो, पोखरा नेपालगंजको स्थगित। गण्डकीमा गाँजा खेतीको बाटो खुल्दै, बर्खे अधिवेशनमा विधेयक पारित गरिने। पोखराकी स्मृति विकलाई झापामा स्वर्ण पदक। असार 1 गतेदेखि कक्षा 11 को पठन पाठन शुरू गर्न सरकारको निर्देशन। प्रदेश र पालिकाको वित्तीय समान कारण अनुदान यस वर्ष पनि कटौती। अमेरिका र इरान युद्ध अन्त्य हुने आशा बढ्यो, चीनले अमेरिकाबाट 200 वटा विमान किन्ने। र अन्नपूर्ण म्याराथनको 6 संस्करण 20 जेठ पाते। अब सुनौ पूरा समाचार। पोखराका फुटपाथमा हिँड्ने पैदल यात्रीलाई अब केही राहत मिल्ने भएको छ। जथाभावी पार्किङले भरिने गरेका फुटपाथ खाली गराउन प्रहरीले सक्रियता देखाएको छ। जेठ 6 मात्रै प्रहरीले 202 वटा सवारी साधनलाई कार्यवाही गरेको छ। कास्की प्रहरी ट्राफिक र महानगरको नगर प्रहरीले यो संयुक्त अभियान सञ्चालन गरेको हो। विशेष गरी अपाङ्गता भएका व्यक्ति र सर्वसाधारणलाई हिँड्न नै गाह्रो हुने गरी पार्किङ गरिएपछि प्रहरीले यस्तो कदम चालेको हो। प्रहरीले सभागृह चोकदेखि न्यू रोड र चिप्लेढुङ्गाको फुटपाथमा अनुगमन गरेको छ। यस्तै महेन्द्रपुर पालिके चोक, नयाँ बजार र पृथ्वी चोक क्षेत्रमा पनि जवाबी राखिएका सवारी साधन हटाइएको छन्। यस क्रममा 101 वटा सवारी साधनलाई अन द स्पट कार्यवाही गरिएको छ। बाँकी 101 वटा सवारी साधन भने नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिएका सवारीमा 81 वटा स्कूटर र 20 वटा मोटरसाइकल रहेका छन्। पछिल्लो समय पोखराका मुख्य बजारका फुटपाथ हिँड्नका लागि भन्दा पनि पार्किङका लागि प्रयोग हुन थालेका छन्। पैदल यात्रीका लागि छुटाइएको ठाउँमा सवारीको लस्कल देखेपछि प्रहरीले डण्डा चलाएको हो। सड़कमा होइन मान्छे हिँड्ने बाटोमा पार्किङ गरेर अवरोध गर्नेलाई कड़ा कार्यवाही गर्ने प्रहरीले संकेत दिएको छ। यो अभियानले पोखराको फुटपाथलाई व्यवस्थित बनाउने र पैदल यात्रीलाई सहज हुने अपेक्षा गरिएको छ। अबका दिनमा पनि यो अभियानलाई निरन्तर दिने प्रहरीले योजना गरेको छ। हवाई इन्धनको मूल्य वृद्धिसँगै हवाई भाडा महँगिएपछि पोखरा काठमाडौँको उडानको संख्या घट्न थालेको छ। यात्रु संख्या घटेसँगै वायु सेवा कम्पनीहरूले उडान कटौती गर्न थालेका हुन्। लामो समयदेखि दैनिक उच्च नाचापकामा सञ्चालन हुँदै आएको पोखरा काठमाडौँ छुटमा अहिले उडान संख्या घटेको वृद्ध एयर पोखराका प्रमुख गौतम बरालले जानकारी दिनुभयो। उहाँका अनुसार दैनिक 15 वटासम्म सञ्चालन गर्दै आएको पोखरा काठमाडौँ उडान अहिले घटेर दैनिक 9 देखि 10 वटासम्म समेत भएका छन्। बरालका अनुसार भाडा दर वृद्धि भएपछि यात्रुको चाप घटेकाले केही उडान मर्ज गरेर सञ्चालन गर्नुपर्ने अवस्था आएको हो। यी सेवा वालेटमा हाल पोखरा काठमाडौँ र काठमाडौँ पोखरा रूटमा हवाई भाडा 6,200 सम्मदेखि 6,600 रूपियाँसम्म पुगेको छ। यसअघि यही रूटमा न्यूनतम भाडा करिब 4,200 रूपियाँसम्ममा उपलब्ध हुने गरेको थियो। इन्धनको मूल्य लगायतका बढ़दै गएपछि हवाई कम्पनीहरू बाध्य भएर भाडा दर समायोजन गर्नु परेको बरालको भनाइ छ। विश्व बजारमा कच्चा तेलको मूल्यमा आएको तीव्र गतिको वृद्धिले नेपालमा पनि प्रत्यक्ष असर परेको बरालको भनाइ छ। विशेष गरी अमेरिका इरान तनावपछि अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थ भङ्गिँदा त्यसको प्रभाव नेपालमा पनि हवाई इन्धनमा पेट्रोल डिजेलसम्म पुगेको छ। इन्धन मूल्य बढेसँगै हवाई सेवा सञ्चालन खर्च बढेकाले त्यसको भार यात्रुमाथि परेको हो। पहिले दैनिक काठमाडौँ पोखरा 15 वटासम्म उडान भइरहेका थिए, अहिले यात्रु कम भएकाले बढ़ीमा 9 देखि 10 वटा मात्र सञ्चालन गर्नु परेको छ। कतिपय उडान एउटै बनाएर सञ्चालन गर्नुपर्ने अवस्था आएको छ। बरालले भन्नुभयो, हवाई भाडा वृद्धि र यात्रु घट्ने समस्या पोखरा काठमाडौँ रूटमा मात्र सीमित छैन, देशका अन्य आन्तरिक रूटमाहरूमा पनि वायु सेवा कम्पनीहरूले यस्तै समस्या धेरिरहेका छन्। यात्रु अभावकै कारण करिब 5 वर्षदेखि सञ्चालन हुँदै आएको पोखरा नेपालगंज सिधा हवाई सेवा पनि केही समयका लागि स्थगित गरिएको छ। बुकदयालले मे 17 देखि जुन 17 सम्मका लागि पोखरा नेपालगंज सिधा उडान रोकेको जनाएको छ। बरालका अनुसार भारतबाट आउने धार्मिक पर्यटकको संख्या घट्नु, मल मासका कारण तीर्थयात्रा कम हुनु तथा इन्धन खर्च अत्याधिक बढ़नु मुख्य कारण रहेका छन्। उहाँका अनुसार 1 महिना लामो मलमास परेकाले भारतीय धार्मिक पर्यटकको आगमन न्यून भएको छ। साथै इन्धनको मूल्य वृद्धिले सञ्चालन खर्च उच्च बनेपछि तत्कालका लागि उडान रोक्नु परेको छ। मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पद बहाली गरेदेखि नै गाँजाखेती र घरेलु मदिराको ब्रान्डिङ बारे चर्चा चलाउनुभयो। घरेलु मदिरा सम्बन्धी विधेयक त पारित भइसकेको छ, संघीय कानूनको अर्चना र नियमावली बनाउन नसकेका कारण कार्यान्वयनमा आउन नसकेको छैन। चर्चाका केन्द्रमा रहेको औषधिजन्य तथा औद्योगिक प्रायोजनका लागि गाँजा खेतीलाई नियमन गर्न भनेको विधेयक पनि अब पारित हुने चरणमा पुगेको छ। झण्डै एक वर्षको रस्साकसीपछि प्रदेशसभाको अर्थ तथा विकास समितिले विधेयकलाई टुंग्याएको छ। सरकारले बनाएको विधेयकमा प्रशस्त परिमार्जन गर्दै समितिले बुधबार विधेयकलाई अन्तिम रूप दिएको हो। यही 11 गते शुरू हुने प्रदेशसभाको बैठकमा यो विधेयक प्रस्तुत गरिनेछ। यो सँगै पर्णकी प्रदेशमा अब गाँजा खेतीले कानूनी मान्यता पाउने भएको छ। समितिका सभापति सोभजराज अर्यालले विधेयकको टुङ्गो लागेको र अब प्रतिवेदन पारित गर्ने तयारी भइरहेको बताउनुभयो। यो कानूनले गण्डकीको अर्थतन्त्रमा नयाँ उचाइ थप्ने लक्ष्य राखेको छ। सरकारले जारी वर्षे अधिवेशनमै यसलाई पारित गर्ने तयारी गरेको छ। गाँजालाई केवल नशाका रूपमा मात्र नभई आमदानी र औषधिको स्रोतका रूपमा हेर्नुपर्ने तर्क अहिले बलियो बनेको छ। पोहोर असोज 6 दर्ता भएको यो विधेयकले लामो समय समितिमै छलफल गरेको समय बिताएको थियो। अब भने यसको गाँठो फुकेको छ। गाँजा खेती गर्न चाहनेले अनिवार्य रूपमा कम्पनी वा फर्म दर्ता गर्नुपर्छ। व्यक्तिगत रूपमा कसैले पनि व्यावसायिक खेती गर्न नपाउने नियम बनाइएको छ। यस्तो कम्पनीसँग स्थायी लेखा नम्बर हुनुपर्ने व्यवस्था छ। खेतीका लागि शुरूमा एक वर्षका लागि पूर्व सहमति लिनुपर्छ। यो अवधिमा आवश्यक पूर्वाधार तयार भएपछि मात्र 5 वर्षका लागि अनुमति पत्र पाइन्छ। सुरक्षाका लागि सीसीटीभी र हेरालुको व्यवस्था अनिवार्य गरिएको छ। पर्खाल वा बलियो तारबार मेरा खेती गर्न नपाइने कडा नियम विधेयकमा छ। गाँजाको बाटोमा हुने नशालु पदार्थ टीएससीको मात्र 0.3% भन्दा कम हुनुपर्छ। यसको जाँचका लागि प्रदेशले आफ्नै प्रयोगशाला बनाउने वा अरूलाई संग सहकार गर्नेछ। प्रयोगशालाको परीक्षण बिना बोट काट्न र बेच्न पाइने छैन। बार बिक्रीका लागि पनि कहिले सम्झौता हुनुपर्छ। जथाभावी जोसुकैलाई गाँजा बेच्न पाइने छैन। ओसार पसार गर्दा धातुको तारले सिलबन्दी गर्नुपर्ने नियम छ। सिलबन्दी गर्दाको परिणाममा तलमाथि भएमा कार्यवाहीको भागीदार हुनुपर्छ। उद्योग वा औषधि उत्पादन गर्ने संस्थाले मात्र यस्तो उत्पादन खरिद गर्न पाउनेछन्। यो विधेयकले नियम मिच्नेलाई कड़ा कार्यवाहीको व्यवस्था गरेको छ। अनुमति बिना खेती गरेका वा तोकिएका क्षेत्रफल भन्दा बाहिर गएमा लाउसको औषध सम्बन्धी संघीय कानून अनुसार कार्यवाही हुनेछ। खेतीको विवरण अध्यावधिक नगरेमा वा विवरण लुकाएमा 50,000 5,00,000 रूपियाँसम्म जरिवाना हुन सक्छ। त्यसै गरी सिलबन्दी नगरी सामान ओसार पसार गर्नेलाई पनि यही बराबरको जिरवाना तोकिएको छ। इकाई निर्देशकले यस्तो कसुर र सजायको निर्णय गर्ने अधिकार पाएका छन्। निर्देशकले गरेको निर्णयमा चित्त नबुझे 35 दिनभित्र सम्बन्धित जिल्ला अदालतमा पुनरावेदन दिन सकिने व्यवस्था गरिएको छ। खेतीको अनुगमनका लागि मुख्यमन्त्रीको नेतृत्वमा एउटा शक्तिशाली निर्देशक समिति बन्नेछ। यसमा कृषि स्वास्थ्य उद्योग र वन मन्त्री सदस्य रहनेछन्। वडा तहमा वडाध्यक्षको नेतृत्वमा स्थानीय निगरानी समिति रहनेछ। यसले गाँजाको दुरूपयोग हुनबाट जोगाउने र नियमन गर्ने काम गर्नेछ। गाँजा खेती हुने स्थानमा सचेतना कार्यक्रम पनि चलाइनेछ। लागू औषधका रूपमा यसको प्रयोगलाई निरुत्साहित गर्न सरकारले विशेष कार्यक्रम गर्ने योजना बनाएको छ। घरायसी प्रयोगका लागि भने कानूनले केही खुकुलो व्यवस्था गरेको छ। पहिलेदेखि नै परम्परागत रूपमा गरिँदै आएको प्रयोगलाई रोक लगाइने छैन। गाँजाको दानाबाट छोप तथा अचार बनाउन वा र रेसाबाट डोरी वा दामला बन्न पाइनेछन्। यसलाई घरायसी प्रायोजन भनी स्पष्ट पारिएको छ र यसमा कुनै अवरोध हुने छैन। तर यस्तो सामान व्यावसायिक रूपमा बेच्न पनि भने पाइने छैन। यसले ग्रामीण क्षेत्रका किसानलाई आफ्नो पुरानो सिप जोगाउन मदत पुग्नेछ। गण्डकीमा गाँजालाई वैधानिक दिनुपर्ने माग लामो समयदेखि बढ़दै गएको थियो। धेरैले यसलाई रोजगारी र आय आर्जनको बलियो माध्यमका रूपमा हेरेका छन्। विशेष गरी बाँझो जग्गामा औषध उपयोग हुने र विदेशी मुद्रा आर्जनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। पोखरेली चेली स्मृति विकले प्रथम झापा राष्ट्रिय टेकवान्दो प्रतियोगिता 2026 स्वर्ण पदक जित्न सफल भएकी छन्। गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी स्मृतिले महिला 44 केजी तौल समूहमा उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण हात पारेको प्रशिक्षक सुनबहादुर लामाले जानकारी दिनुभयो। पोखरा टेकवान्दो डोजोङकी खेलाड़ी स्मृतिको यो उपलब्धिलाई गण्डकी प्रदेशको टेकवान्दो क्षेत्रले महत्वपूर्ण सफलताको रूपमा हेरिरहेको छ। सरकारले असार एक गतेदेखि कक्षा एघारको पठन पाठन शुरू गर्न निर्देशन दिएको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आज शिक्षा विकास तथा समन्वयका केन्द्रहरूलाई पत्रचार गर्दै असार एक गतेदेखि कक्षा एघारको पठन पाठन शुरू गर्ने बारेमा जानकारी गराएको हो। शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गत रहेको केन्द्रले पठाएको पत्रमा शैक्षिक सत्र 2082 माध्यमिक शिक्षा परीक्षा एसईको नतिजा प्रकाशन भइसकेकोले असार एक गतेदेखि नै पढ़ाई शुरू हुने भनिएको छ। विगतमा एसई नतिजा प्रकाशन हुन 3 महिनासम्म लाग्थ्यो, यसपालि भने 1 महिनामै नतिजा आइसकेको छ। यसअघि असारमा नतिजा प्रकाशन गरेर साउनपछि मात्रै कक्षा एघारको पढ़ाई शुरू हुन गरेकोमा यस वर्ष 1 महिना अघि नै पढ़ाई शुरू हुन लागेको हो। यसैबीच यो वर्ष एसईको ग्रेड वृद्धि परीक्षा पनि असार 1 गतेदेखि नै हुँदैछ। संघीय सरकारले चालू आर्थिक वर्ष 2082-83 पनि वित्तीय समानीकरण अनुदान कटौती गर्ने भएको छ। अर्थ मन्त्रालयले मानेखा नियन्त्रक कार्यालयलाई पत्र लेखेर चालू आर्थिक वर्षको वित्तीय समानीकरण अनुदान कुल विनियोजनको 91.45% नबढ़ने गरी मात्र हस्तान्तरण गर्ने निर्देशन दिएको हो। कार्यालयका अनुसार अर्थ मन्त्रालयले बर्देश र पालिकालाई चौथो किस्ता हस्तान्तरण गर्दा चौथो किस्ताको 21.02% र कुल विनियोजनको 91.45% नबढ़ने गरी हस्तान्तरण गर्ने निर्णय गरेको छ। संघीय सरकारले आर्थिक वर्षको बीचमा विनियोजित अनुदान कटौती गर्दा त्यसले पालिका र प्रदेश सरकारको बजेट कार्यान्वयन प्रक्रियामै असर पुग्ने देखिएको छ। सुन्दै हुनुहुन्छ रेडियो सफलतामा खबर सँगालो। अब एकैछिन विश्रामको पालो।
1: ओए साथी, हेर न, के खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
2: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन, यस्तो त जसले नि लेखिहाल्छ नि।
1: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
2: तिमीलाई थाहा थिएन?
1: थाहा थिएन।
2: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
1: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
2: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
3: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
4: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ।
5: नेपाल सरकार, विज्ञापन हो।
6: अहो, कति राम्रो गहना लगाए कि, फेरि राखु जस्तो कता बनाएछ?
7: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
6: ए हो र, म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि।
8: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
7: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन 4 पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 98052121050।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98-462-89-99।
2: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, ती बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
3: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
2: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
4: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5-0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 061-535-651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा।
5: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मास बारमा।
6: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मासबार, मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 98-460-20-127।
5: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
7: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि, भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
8: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
7: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
9: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
10: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
11: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
7: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
12: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
13: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
14: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: रामुलाई किन स्कुल नपठाएको मैले दाई?
16: काममा अलि सघाउँछ कि भनेर नि।
15: होइन दाई, बाल बालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बाल श्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बाल बालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बाल बालिकालाई विद्यालय भर्ना गरौं, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौं, बाल श्रमको अन्त्य गरौं।
17: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
18: अब बाँकी समाचार। पोखरा महानगरपालिकाले फिर्के खोलाको खोला गरेको वहाँ बसोबास गरिरहेकालाई 3 दिनभित्र छोड्न अल्टिमेटम दिएको छ। बुधबार थप सूचना जारी गर्दै यसअघिको 35 दिने सूचनाको अवधिभित्र नै 9 जेठसम्म फिर्केको खोला गएर खाली गर्न उर्दी जारी गरेको हो। यसअघि महानगरपालिकाले 2080 कार्तिक 10 गते 35 दिने सूचना निकालेकोमा स्थानीयले उच्च अदालतमा मुद्दा दायर गरेका थिए। अदालतको अन्तरिम आदेशले रोकिएको काम पछि फुकुवा हुँदा पनि अघि बढ़िएको थिएन। अदालतले रिट खारेज गर्दै उत्प्रेषण परामादेश जारी गर्नुपर्ने आदेश अन्तरिम आदेश दिएको थियो। अहिले काम फत्ते गर्न महानगर कसिएको हो। 4 वैशाखमा अर्को सूचना निकालेर महानगरले 35 दिनभित्र खोला घरभित्र निर्माण भएका संरचना हटाउने निर्देशन दिएको थियो। अहिले पनि सोही प्रकृतिको सूचना निकालिएको छ। उल्लेखित मितिभित्र संरचनाहरू नहटाएमा महानगरपालिका आफैले हटाउने र सो क्रममा लाग्ने लागत समेत सम्बन्धित व्यक्ति वा संस्थाबाट सरकारी बाँकी सरह असुल उप हुने बेहोरा जानकारी गराइन्छ। सूचनामा भनिएको छ, फिर्के खोलाको वास्तविक अवस्था पत्ता लगाउ पाउन महानगरले सर्वेक्षण वासुदेव पौडेलको समक्षमा प्राविधिक समिति गठन गरेको थियो। समितिले 2080 साउन 3 देखि भदौ 2 गतेसम्म फिल्मे खटिएर 2032 सालको नापी नक्सालाई समेत आधार मानेर नापजाँच गरेको हो। पोखरा महानगरपालिकाको वडा नम्बर 18 अन्धेरी कुनाबाट शुरू भई वडा नम्बर 2, 4, 5, 7, 8, 6 हुँदै वडा 17 गाईघाटमा पुगेर फेवातालमा मिसिन्छ। नापजाँचका क्रममा फिर्के खोला कम्तीमा 3.30 मिटरदेखि बढ़ीमा 40 मिटरसम्म फराकिलो र 4 मिटरदेखि 9 मिटरसम्म गहिरो रहेको प्रतिवेदन निकालिएको थियो। खोलाको वास्तविक सीमाङ्कन छुट्याउन प्राविधिक टोलीले खोलाको पश्चिमतर्फ 303 र पूर्वतर्फ 285 गरी जम्मा 588 स्तम्भ पनि गाडेको छ। खोलामाथि 25 पुल तथा कलबट निर्माण भएका छन्। खोला बग्ने वास्तविक जग्गामै 160 संरचना अवैध रूपमा निर्माण भएका छन्। कतिपय संरचना त पूर्ण रूपमा खोला घरमै बनेको छन् भने कतिपयले पिलर नै खोलामा गाडेर उठाएका छन्। समितिको प्रतिवेदन अनुसार खोला घरभित्रै व्यक्तिगत अस्थायी संरचना 97 छन्। बाँकी स्थायी संरचनाहरू त्यसमा व्यक्तिगत 35, संस्थागत र सरकारी 18 संरचना छन्। संस्थागत थप 10 अस्थायी संरचना पनि निर्माण भएको बताइएको छ। नियम पालना नगराउने सरकारी निकाय र समाजका अगुवा संस्थाहरू नै अतिक्रमणमा अगाडि देखिएका छन्। प्रतिवेदन अनुसार वडा नम्बर 17 गाईघाट स्थित सशस्त्र प्रतिबल एपीएफको तालिम केन्द्र भवन खोला घरमै छ। यसैगरी पोखरा इन्जिनियरिङ कलेजले झण्डै आधा संरचना खोला मिचेर बनाएको छ भने लिटिल स्टेप बोर्डिङ स्कूलको भवन पनि खोलामै ठडिएको छन्। यसबाहेक कुंवर समाज घर, बराल समाज घर, सोपाल तमु समाज घर, पूर्ण मगर समाज घर, गिरी समाज घर, लायन्स क्लबको भवन, बगाले टोल, अर्चल बोर्डको क्रियापुत्री भवन, फोटोग्राफर संघको भवन, राधा कृष्ण मन्दिर लगायतका दर्जनौ संरचना खोलामै बनेका छन्। पोखरा महानगरपालिकाले प्रतिवेदन बुझेपछि 2080 कार्तिक 10 सूचना निकालेर फिर्केको खोलाघरभित्र पर्ने स्थायी तथा अस्थायी संरचना 35 दिनभित्र हटाउन निर्देशन दिएको थियो। तर फिर्के तमु समाज सहित 13 निवेदकले आफूहरूले नक्सा पास गरेर संरचना बनाएको भन्दै अदालत गुहारेपछि 24 कार्तिकमा उच्च अदालत पोखराले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै महानगरको अभियानमा ब्रेक लगाएको थियो। सौरभ पुष्मा, न्यायाधीश द्वय निलन कुमार राई र उमेश कोइरालाको संयुक्त इजलासले उक्त रिट खारिज गरिदिएपछि महानगरलाई कटौती कानूनी बाटो खुल्ला भएछ। मेयर आचार्यले भन्नुहुन्छ, खोलाको वास्तविक आकार भित्रै कसैको पनि प्रार पूजा छैन। खोलाकै जग्गामा परेका संरचना अब त नहटियो सुक्खै छैन। यस्तै पृथ्वी चोक स्थित बसपार क्षेत्रमा बसोबास गर्दै आएका सुकुम्बासीलाई आफ्नो विवरण 3 दिनभित्र बुझाउन निर्देशन दिएको छ। बसपार्कमा बस्दै आएका भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई आफ्नो विवरण वडा कार्यालयमा बुझाउन निर्णय हो। बुधबार सूचना जारी गर्दै महानगरले निवेदनको ढाँचा समेत दिएर विवरण बुझाउन भनेको हो। पोखरा उपत्यका नगर विकास समिति स्वामित्वमा रहेको उक्त जग्गामा यसअघि नै महानगरपालिकाबाट निस्सा वितरण गरिसकिएको छ। अब सुकुम्बासीले 8 जेठसम्म वडा कार्यालयमा कागजात सहित उपस्थित हुनुपर्छ। त्यसका लागि महानगरपालिकाबाट विवरण वितरण गरिएको निस्साको प्रतिलिपि, घरमूली र परिवारका सदस्यको नागरिकताको प्रतिलिपि, घरमूली र परिवारको सदस्य बीचको नाता प्रमाणित पत्र वा सो घोषणा पत्र पनि सँगै पेश गर्नुपर्ने महानगरले जनाएको छ। यसमा परिवारका सदस्यको नाम, उमेर, पेसा, नागरिकता वा जन्मदर्ता नम्बर, नाता, शैक्षिक योग्यता र अशक्तताको अवस्थाबारे खुलाउनु पर्नेछ। तोकिएको समयभित्र विवरण नबुझाएमा महानगर जिम्मेवार नहुने सूचनामा उल्लेख छ। पोखराले बसपार्क क्षेत्रको सुकुम्बासी हटाउने तयारी गरेको छ। यसअघि जिल्ला स्थित सुरक्षा निकायसँग छलफल गरेर तयारी गरिरहेको छ। सरकारवालाले नै पनि बसपार्क निर्माणमा आफ्नो साथ रहने प्रतिबद्धता जनाएको छ। बसपार्क क्षेत्रमा 400 भन्दा बढी सुकुम्बासी रहेको अनुमान छ। 205 रोपनी जग्गा 2030 सालमा अधिग्रहण गरिएकोमा हाल विभिन्न नाममा कब्जा गरेर 50 रोपनी भन्दा कम रहेको अध्ययन प्रतिवेदनहरूले उल्लेख गरेका छन्। महानगर मात्रै पोखरा मर्सिंह चोकका सटरहरूमा डोजर लगाएर खाली गराइएको छ। कास्कीमा हाम्जामा बिहिबारदेखि मौरी महोत्सव शुरू हुँदैछ। दोस्रो पटक हुन लागेको यो महोत्सव 7-17 जेठसम्म सञ्चालन हुनेछ। मौरी पालन प्रबन्धन तथा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले महोत्सव गर्न लागि मौरी संरक्षण तथा सचेतना अभियान कास्की अध्यक्ष रामचन्द्र सुवेदीले बताउनुभयो। महोत्सव उद्घाटन अवसरमा स्थानीय प्रकृति चोकबाट झाँकी र्याली सहित शोभायात्रा निकालिन्छ। र्याली फुटकेटारी चोकमा फुकी फूल समारोहमा हुनेछ। महोत्सव अन्तर्गत घरको प्रदर्शन एवं बिक्री, महको प्रकारबाट चिनारी, रत्तौली प्रतियोगिता, विद्यालय स्तरीय भजन, नृत्य चुटका प्रतियोगिता, प्रत्येक दिन दुई घण्टा आधारभूत मौरी पालन तालिम पनि प्रदान गरिने भएको छ। त्यसै गरी रानो चिन्ने प्रतियोगिता तथा ह्याम्जाको उत्कृष्ट युवा छनौट गरी पुरस्कार गर्ने कार्यक्रम पनि रहेको छ। आयोजकले महोत्सव सफल पार्ने स्थानीय सरकार होला, कृषक तथा सम्बन्धित निकायको सक्रियता सहभागिता हुने अपेक्षा गरेको छ। महोत्सव मार्फत मौरी पालनको महत्व, उत्पादन वृद्धि, बजारीकरण तथा कृषकको आय आर्जनमा टेवा पुग्ने लक्ष्य छ। साथै यसले स्थानीय कृषकलाई व्यावसायिक मौरी पालन अथवा आकर्षित गर्ने ह्याम्जालाई मौरी पालनको नमूना क्षेत्रका रूपमा विकसित गर्ने सहयोग अपेक्षा गरिएको छ। पछिल्लो वर्षमा ह्याम्जामा महोत्सव बन्दै गएको छ। ह्याम्जामा आलु महोत्सव, हिले महोत्सव, साहित्य महोत्सव सहित मौरी महोत्सवलाई पनि निरन्तरता दिएको आयोजकले बताएको छ। छिमेकी केही देशमा चार्टर उडान बाहेक पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन। झण्डै 22 अर्ब रूपियाँ ऋणमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक उडानमा मात्र सीमित छ। सन् 2023 जनवरी 1 यस विमानस्थलको उद्घाटन भएको थियो। सन् 2025 मार्चमा निजी वायु सेवा कम्पनी हिमालयन एयरलाइन्सले पहिलो पटक पोखरा लासा नियमित व्यावसायिक उडान शुरू गरे पनि त्यो लामो समय टिक्न सकेन। गत मार्च 23 हिमालयन एयरलाइन्सले पोखरा लासा उडान सेवा बन्द गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरोडाले बताउनुभयो। यात्रु संख्या न्यून भएको भन्दै हिमालयन एयरलाइन्सले एक वर्षमै पोखरा लासा उडान सेवा बन्द गरेको छ। उहाँले भन्नुभयो, छिटपुट रूपमा चार्टर उडान बाहेक अहिले पोखराबाट नियमित रूपमा कुनै पनि अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन। मंगलबार पहिलो पटक पोखराबाट भैरवातर्फ मेडिकल चार्टर उडान भएको महाप्रबन्धक निरोडाले बताउनुभयो। मुक्तिनाथ दर्शन गरेर फर्किने क्रममा बिरामी पर्नुभएका भारतका महाध्य प्रदेश भोपालका शम्भु दियाल श्रीवास्तवलाई मेडिकल चार्टर उडान मार्फत भारत पठाइएको उहाँको भनाइ छ। उहाँको अनुसार श्री एयरलाइन्सको जहाजले मंगलबार दिउँसो 3:09 भोपालका लागि उडान भरेको थियो। भारतका केन्द्रीय कृषि तथा ग्रामीण विकास मन्त्री एवं मध्य प्रदेशका पूर्व मुख्यमन्त्री शिवराज सिंह चौहान र बिरामीका परिवारको समन्वयमा श्री एयरलाइन्सले उक्त मेडिकल चार्टर उडान गरेको महाप्रबन्धक निरोडाले बताउनुभयो। पहिलोपटक पोखरादेखि भारतका लागि चार्टर उडान भएको हो। यसले पोखरादेखि भारत विभिन्न शहरमा नियमित उडानका लागि अनुमति लिन र आवश्यक कूटनीतिक पल थाल्न नेपाल सरकारलाई सहज हुने देखिन्छ। उहाँले भन्नुभयो, भारत सरकारले अनुमति दिएमा नेपाली एयरलाइन्स कम्पनीहरूले भारतका विभिन्न गन्तव्यमा उडान गर्न सक्ने महाप्रबन्धक निरोडाले बताउनुभयो। पोखरादेखि चीन, भूटान लगायतका देशमा यसअघि चार्टर उडान भए पनि भारतमा पहिलोपटक चार्टर उडान भएको हो। तेलले भरिएको दुईवटा चिनियाँ पानी जहाज स्टेट अफ हुमर जलमार्गबाट बाहिरिएपछि अमेरिका इरान युद्ध चाँडै अन्त्य हुने आशा बढेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध धेरै चाँडो समाप्त हुने बताउनु भएको छ भने उपराष्ट्रपति जेडी भ्यान्सले इरानसँगको वार्तामा प्रगति भइरहेको बताउनु भएको छ। साउदी अरब, कतार र संयुक्त अरब इमिरेट्सको अनुरोधमा ट्रम्पले इरानमाथिको योजनाबद्ध सैन्य आक्रमण रोक्नु भएको छ। अरब नेताहरूले सबै पक्षलाई स्वीकार्य समझौता हुने विश्वास दिलाएपछि यो निर्णय लिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएको छ। यो सकारात्मक संकेतपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उल्लेखनीय गिरावट आएको छ। विश्वको 20% भन्दा धेरै तेल आपूर्ति हुने हुर्मर जलमार्ग युद्ध शुरू भएदेखि अवरूद्ध छ। यता चीनले अमेरिकी विमान कम्पनी बेइङबाट 200 विमान खरिद गर्ने संस्थाको पुष्टि गरेको छ। गएको हप्ता बेजिङमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनिया राष्ट्रपति सी जिनपिङ बीच भएको भेटवार्तापछि चीनले अमेरिकाबाट विमान किन्ने भनिएको थियो। आज चीनको वाणिज्य मन्त्रालयले यस संस्था अन्तर्गत अमेरिकाले विमानको इन्जिन पार्ट पूर्जा आपूर्तिको सुनिश्चित गर्ने बताएको बीबीसीले जनाएको छ। अमेरिका र चीन दुवै देश गएको वर्षको अक्टोबरमा रोक्न सहमत भएको व्यापार युद्धलाई कार्यान्वयन गर्न पनि सहमति भएको खबरमा उल्लेख छ। यसका साथै दुवै पक्षले कम्तीमा 30 अर्ब अमेरिकी डलर बराबरको सामानहरूमा लाग्ने भन्सार शुल्क घटाउने प्रयास गरिने छन्। ट्रम्पको चीन भ्रमणको केही दिनदेखिपछि सी जिनपिङले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गरिरहेको बेला यो घोषणा आएको हो। कास्कीको पर्यटक गाउँ घान्द्रुकमा अन्नपूर्ण म्याराथनको छैटौं संस्करण यही जेठ 3 साता हुने भएको छ। अन्नपूर्ण सेन्चुरी पर्यटन समितिको आयोजनामा अन्नपूर्ण गाउँपालिकाको घान्द्रुकमा हुने यो म्याराथन जेठ 20 गते हुने बुधबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ। सन् 1950 जून 3 फ्रान्सेली पर्वतारोही मौरिस हुर्गजको टोलीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरी 8,000 मिटर भन्दा अग्लो हिमाल चढ़ने विश्व कीर्तिमान राखेको 76 वर्षगाँठको अवसरमा प्रतियोगिता आयोजना गर्न लागेको समितिका अध्यक्ष तथा म्याराथन संयोजक ललित गुरूङले बताउनु भन्नुभयो। अन्नपूर्ण हिमाल पदयात्रा मार्गको पूर्वाधार निर्माणका लागि महिला र पुरूष दुवै विद्यामा प्रतियोगिता आयोजना गरिएको कहरूङले बताउनुभयो। सबै मौसमका लागि पर्यटन नारासहित समुद्री सतहबाट 4,130 मिटर उचाइको अन्नपूर्ण आधार शिविरबाट शुरू हुने म्याराथन माछापुच्छे आधार शिविर बगर देउराली हिमालय दोबान हिन्कुगेम बम्बो सिनुवा भनुवा छोमरोङ तलुवा भुर्जुङ चुइले मेलान्चे कोमरोङ गाडाडा किमरोङ खोला उरी हुँदै घान्द्रुक स्थित मेसम ब्रहामाविको खेल मैदानमा आएर समापन हुने रूट निर्धारण गरिएको छ। उहाँले अन्नपूर्ण म्याराथनलाई अन्तर्राष्ट्रिय इभेन्टका रूपमा विकास गर्ने गरी निरन्तर आयोजना गरिँदै आएको बताउनु भएको छ। प्रतियोगितामा करिब 30 जना धावकले प्रतिस्पर्धा गर्ने आयोजकको अनुमान छ। हालसम्म प्रतियोगितामा करिब 70 जना धावकले प्रतिस्पर्धा गर्ने आयोजकको अनुमान छ। हालसम्म 6 देशका 40 धावकले नाम दर्ता गरिसकेको अध्यक्ष गुरूङले बताउनुभयो। उहाँका अनुसार नेपाल भारत हल्यान्ड थाइल्याण्ड फ्रान्स र अर्जेन्टिनाका 13 विदेशी धावकहरूले नाम दर्ता गराइसकेका छन्, जसमा 3 विदेशी धावक समेत रहेको उहाँले बताउनुभयो। अर्जेन्टिनाको चर्चित धावक पाब्लो उटलेटाले पनि सहभागिता जनाउने निश्चित भएको छ। आयोजकले प्रतियोगिताको सम्पूर्ण विविध प्राविधिक काम हिमालयन एसटीले गर्ने जनाएको छ। धावकहरूको सुरक्षाका लागि सम्पूर्ण तयारी गरिएको प्राविधिक क्षेत्र हेरिरहेको एसटीका निर्देशक रिकी योन्जनले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, हाई अल्टिच्यूडदेखि अन्य सबै आइपर्न सक्ने समस्याको समाधान हुने गरी औषधि उपचार लगायतका पूर्व तयारी गरिएको छ। प्रतियोगितामा पुरूष महिला दुवैतर्फ प्रथम हुनेलाई 1,70,050, दोस्रोलाई 1,00,000, तेस्रोलाई 75,000 सहित पदक र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ। म्याराथन सम्पन्न गर्न करिब 38 लाख रूपियाँ खर्च हुने आयोजकको अनुमान छ। प्रतियोगितालाई अन्नपूर्ण गाउँपालिका, नेपाल पर्यटन र पोखरा महानगरपालिका, छोमरोङ पर्यटन व्यवसाय समिति, अन्नपूर्ण संरक्षण क्षेत्र क्याप, राष्ट्रिय प्रकृति संरक्षण कोष, घान्द्रुक पर्यटन व्यवस्थापन समिति, टाढापानी पर्यटन व्यवस्थापन समिति, राष्ट्रिय खेलकुद परिषद, गण्डकी प्रदेश खेलकुद परिषद, अन्नपूर्ण काठमाडौँ समाज नेपाल, गुरू आनन्द फाउण्डेशन, अर्ना होटल, रक एण्ड मुड र घान्द्रुक रिसोर्ट लगायतले सहयोग गरेको जनाइएको छ। अब एउटा मौसम सम्बन्धी जानकारी। हाल नेपालमा पश्चिम वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भूभागको नजिक रहेको निम्नचापीय क्षेत्रको प्रभाव रहेको छ, जसको प्रभावले हाल कोशी मधेस बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लागेको छ। साथै बाँकी पहाड़ी र हिमालय भूभागमा आंशिक बादल लागेको छ। तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा चट्टाङसित मध्यमसम्मको वर्षा भइरहेको छ। आज दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ। मधेस प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको तराई भूभाग र बाँकी प्रदेशको हिमाली र पहाड़ी भूभागमा आंशिक बादल लाग्नेछ। कोशी बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरूमा मधेस लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाड़ी भूभागका थोरै, साथै बागमती र गण्डकी प्रदेशका तराई भूभागका 1-2 स्थानमा मध्यमसम्म वर्षा र हिमपातको सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराई भूभागमा तातो दिन सम्भावना छ। आज राति कोशी बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ। मधेस प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको तराई तथा बाँकी प्रदेशको हिमाली र पहाड़ी भूभागमा आंशिक बादल लाग्नेछ। बाँकी तराई भूभागमा मुख्यतया सफा रहनेछ। कोशी बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मधेस प्रदेशका 1-2 स्थानमा चट्याङसित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। यिनै खबरसँगै हामी बिहान 6 बजेको खबर सँगालोको अन्त्यमा आइसकेका छौं। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। पोखराको फुटपाथमा प्रहरीको सक्रियता, एकै दिन 1,202 बाहेक कार्यवाहीमा। गण्डकीमा गाँजा खेतीको बाटो खुल्दै वर्ष अधिवेशनमा विधेयक पारित गरिने। पोखराकी स्मृति विकलाई झापामा स्वर्ण पदक, असार 1 गतेदेखि कक्षा 11 को पठन पाठन शुरू गर्न सरकारको निर्देशन। प्रदेश पालिकाको वित्तीय समानीकरण अनुदान यस वर्ष पनि कटौती, फिर्केको अतिक्रमण छोड्न महानगरको 3 दिने अल्टिमेटम। पोखराबाट हुने सकेन अन्तर्राष्ट्रिय उडान, अमेरिका र इरान युद्ध अन्त्य हुने आशा बढ्दो। र आज पनि विभिन्न प्रदेशमा चट्याङ सहित वर्षाको सम्भावना। रेडियो सफलताले तयार पारेको बिहान 6 बजेको खबर सँगको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगन गरेर, साथमा रेडियो सफलताको मोबाइल एप्लिकेशन डाउनलोड गरेर संसारभर सुन्न सक्नुहुन्छ। हाम्रो अर्को संसार भेटिन अहिले 9 बजे खबर सँगाल आउनेछ। हामी छौं सफलताको पाइलामा। ओके, तपाईँ सुन्न सक्नुहुन्छ विभिन्न गीत संगीतहरू रेडियो सफलता सुन्दै गर्नुहोला।

0: तपाईको गाउँ ठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz लाई
2: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966, 061-452-966
0: र इमेल गर्नको लागि radiosafalta@gmail.com।
3: अब समाचार, सूचना, संकेत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै जहाँ संसार त्यहाँ विकास, रेडियो सफलता 103.4 MHz।
4: रेडियो सफलता 103.4 MHz
5: सुन्न मन लाग्यो।
6: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ, रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्, झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
5: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइरहेको छ, रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन।
6: कहाँ त्यस्तो गर्न हुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त, हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू, ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नै भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलाए भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
7: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 98560-35394।
8: गृहलक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32, गगन गौडा।
9: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
10: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
9: अनि कहाँ छ छोरा यो पसल?
10: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
11: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ, एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
10: पुर्खौली काम, हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
9: पोखरा 2 बिन्दवासिनी बस पार्क,
10: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
9: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
10: मोबाइल नम्बर 98460-59581,
9: 98165-15475।
12: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5, 0 किलोमिटर।

0: सूचना शिक्षा र मनोरञ्जन अब रेडियो सफलता 103.4 मेगाहर्ज सँगै सफलताखबर.com मा पनि www.sofaltakhabar.com साथमा रेडियो सफलताको फेसबुक पेज रेडियो सफलता 103.4 मेगाहर्ज पोखरा र रेडियो सफलताको युट्युब च्यानल रेडियो सफलता टिभी पनि सब्स्क्राइब गरी हामी सँगै रहनु होला।
1: हेर न साङ्लो बरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
2: जति खेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
3: बेला तँलाई स्यालेरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807715947 9857325575।
4: होइन ए बुढा, बिहान बिहान कहाँ हिँड्न लाग्यौ?
5: मैले नि घर बनाउन लागेको कुरा त तँलाई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको झ्याल ढोका अर्जन गर्न समिक्ष काष्ठ उद्योगतिर जान लागेको होइन?
4: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियौ। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
6: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा काष्ठ उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
7: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
8: सम्पर्क समीक्षा काष्ठ उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक, फोन नम्बर 0161 541 9584 541 9585। उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा, फोन नम्बर 0161 525 9004। आल्मुनियम मेटल उद्योग पर्सियङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

स्टडी एब्रोड जुनसुके विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 061-570-736 98-560-2325 98-086-35-480 साथै आईएलटीसी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साथफेर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क 2 पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0615 33 904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462 89 99।
2: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
3: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, शुरूमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थल हो नि सांसदज्यू, तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
4: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
5: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
6: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
7: नेपाल सरकार विज्ञापन हो।
8: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
9: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
8: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
9: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
8: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 0615201179।
10: स्टुडियो 4।

0: सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लायो
2: मनको ढोका डगडगाउने कार्यक्रम जीवनमा खुशी ल्याउने कार्यक्रम कार्यक्रम
3: उमंग
2: गुरु प्रेमराज जीको ज्ञान अनि सन्देश सँगै
4: ज्ञानी कामे गुरु
2: अब आइतबारदेखि शुक्रबारसम्म बिहान 7 बजे सुन्न नभुल्नुहोला रेडियो सफलता 103.4 मेगाहर्जमा कार्यक्रम उमंग सुन्न नभुल्नुहोला।

आफ्ना सुविधाहरूका लागि तपाईँ धेरै ऊर्जा खर्च गर्नुहुन्छ। तपाईँ राति आरामले सुत्न सक्नुहुन्न। तपाईँ राति आरामले सुत्न सक्नुहोस्, त्यसका लागि तपाईँले आरामदायी पलङ किन्नु भएको छ। जब तपाईँ जुत्ता किन्नुहुन्छ, त्यसलाई लगाएर पसलमा लगाएर यताउता हिँडेर हेर्नुहुन्छ, यो तपाईँको गोडाका लागि ठिक छ कि छैन, सजिलो छ कि छैन। यो एउटा प्रयास हो जो हामी सबैले गर्दछौ, ताकि हाम्रो शरीरलाई आराम मिलोस्। के हामी यस कुराका लागि पनि कुनै ऊर्जा खर्च गर्दछौ? हामी आफू भित्र पनि आरामसँग रहन सकौं, हामी आफू भित्र पनि चयनका साथ रहन सकौं, या हामी आफू भित्र खालीपनको अनुभव गर्नलाई अभ्यस्त भएका छौं, दुविधालाई अनुभव गर्न अभ्यस्त भएका छौं, क्रोधको अनुभव गर्न अभ्यस्त भएका छौं। के हामी फल्न फुल्न विकसित हुनको सट्टा कुनै किसिमले टिकिरहूं जस्तो कुरामा अभ्यस्त भएका छैनौं? यो त त्यस्तो जुत्ता लगाउने जस्तै भयो जुन जुत्ताको तलुवाबाट एउटा किला भित्रतिर निस्केको छ र हामीले भनिरहेका छौं यो जुत्ता एकदमै राम्रो छ। जब हामी कुनै तातो चीजलाई छुन्छौं, हाम्रो शरीरको बनावट यस्तो छ कि हामीले तुरुन्तै आफ्नो हात त्यहाँबाट झिक्छौं। त्यो एउटा रक्षात्मक प्रवृत्ति हो जुन हामी सबैमा छ। के हामी भित्र पनि कुनै यस्तै प्रवृत्ति छैन जसले हामीलाई आफै भित्र आरामदायी र चयनको अनुभूतिका लागि प्रेरित गरोस्? यदि तपाईँमा यो कुरा स्वाभाविक रूपले विद्यमान छ, तपाईँ आफू भित्र राम्रो चिजको अनुभूति गर्न चाहनुहुन्छ भने तपाईँले

हामी भित्र एउटा सुन्दर बगैँचा छ, एउटा यस्तो बगैँचा जो बाहिरी दुनियाँको दुविधाहरूबाट प्रभावित हुँदैन, एउटा यस्तो उद्यान जहाँ कोही पनि आएर हामीलाई दुःख दिन सक्दैन। हाम्रो छेउछाउको संसारमा प्रेम पनि छ र घृणा पनि छ, यहाँ असमञ्जस छ र रहस्य पनि छ। यहाँ हरेक दिन कहीँ न कहीँ केही न केही नयाँ तमासाहरूको खुलासा भइरहेको हुन्छ। जबकि तपाई भित्र एउटा यस्तो ठाउँ छ जहाँ तपाईँ त्यही नै बन्नुहुनेछ जे तपाईँ हुनुहुन्छ। कुनै बहाना होइन, कुनै झुटो होइन, एउटा यस्तो ठाउँ छ जहाँ तपाईँ बिल्कुलै आरामसँग सहजताका साथ बस्न सक्नुहुन्छ। यस्तो सुन्दर अद्भुत बगैँचा हरेकको भित्र विद्यमान छ। संसारमा हरेक दिन आफ्नो हैसियत अनुसार जे जस्तो पनि भूमिका तपाईँ निभाउनुहुन्छ, जुन तपाईँको पद छ पहिला त्यसलाई एकातिर राख्नुहोस्, फेरि आफू भित्रको त्यस बगैँचामा तपाईँ आफूसँगै हुन सक्नुहुन्छ जहाँ कोही अर्को हुँदैन, केवल तपाईँ मात्र हुनुहुन्छ।

0: सम्भव छ। जबसम्म तपाई जीवित हुनुहुन्छ, तपाई जुन रंगमा रंगिन चाहनुहुन्छ त्यो रंग रोज्न सक्नुहुन्छ। रोजेर त्यो रंगमा रंगिनुहोस्। प्रेम रावत।
1: हामीहरू यहाँ भेला भएका छौं सुन्नका लागि र बुझ्नका लागि, किनकि शान्ति एउटा यस्तो चीज हो कि त्यो बिना चाहे हामीले जे गरे पनि आफ्नो जीवनमा कुरा सबै अधुरो रहनेछ। म एउटा उदाहरण दिन चाहन्छु, यदि हामीले कार चलाइरहेका छौं या टाङ्गामा बसेका छौं या रिक्सामा बसेका छौं र कुनै कारणवश कारको चक्कामा या टाङ्गाको चक्कामा या रिक्साको चक्का बिग्रियोस् र त्यो चक्काबाट आवाज निक्लिन थालोस्, कडक कडक कडक कडक कडक कडक, त्यसको दुईवटा उपचार हुन्छन्। एउटा उपचार त्यसको के हो भने, वाहन चालकले तपाईलाई कपास दिउन् आफ्नो कानभित्र राख्नुहोस्, त्यस पश्चात आवाज आउने छैन। कि त त्यसको समाधान यो हो, त्यो चक्कालाई बनाइयोस्। तपाईको बुझाइमा यी दुई समाधानमा कुन समाधान राम्रो हो? मैले पर्खिरहेको छु, कपासवाला कपासवालामा खराबी के छ? होइन, आवाज नै त आइरहेको छ नि। ठिक छ, धेरै टाढा जान सकिँदैन र जसै जानेछौ बिस्तारै बिस्तारै, रिक्सा होस् या कार होस् या टाङ्गा होस्, यस्तो यस्तो हुन थाल्नेछ, तपाईँलाई पनि असजिलो हुन थाल्नेछ, तर आवाज त आउने छैन। त कपासवाला ठिक भयो नि? साँच्चै हेर्नुहोस्, यदि कोही हवाईजहाजमा बसेको छ र झ्यालबाट हेर्छ कि हवाईजहाजको इन्जिनमा आगो लागेको छ र उसले पाइलटलाई बोलाउँछ, हेर्नुहोस् आगो लागेको छ, र पाइलटले झ्याल बन्द गरिदिन्छ, त्यता नहेर्नुहोस्, तपाईँ राम्रो समाधान भयो, तपाईँहरू त हाँस्नु पनि भयो, राम्रो कुरा हो, हाँस्नु राम्रो हो। तर जहाँसम्म शान्तिको कुरा छ, हामीहरू कपासवाला कुरा गर्छौं, झ्याल बन्द गर्ने कुरा गर्छौं, शान्ति छैन यसमा विचार गर्दैनौ कि किन छैन, केवल आफ्नो आँखा बन्द गर्दछौ। हो, आउनेछ, एक दिन आउनेछ, कोही आयो भने ल्याउला कि मानिसले भन्नेछन् आउँदैन, यो मानिसको विचार हो। तर वास्तविकता के हो? बिना वास्तविक शान्ति मानिस दुखी छ। चाहे उसले जे जति पनि सुखी हुने कोशिश गरोस्, सारा कोशिशका बावजुद पनि ऊ दुखी छ। त्यो शान्ति के हो त? लडाई बन्द हुनु शान्ति हो? कुरा त निस्किन्छ, लडाई किन बन्द भयो? लडाई हेर्नुहोस् न, मानिसहरू त लागिरहेका छन् नि, लडाई बन्द गर, लडाई बन्द गर। हेर्नुहोस्, जब कतै आगो लाग्छ ग्यासको कारणले, आगो त निभाउनु छ नि, तर ग्यासलाई बन्द गर्न पनि एकदमै जरुरी छ, किनकि यदि ग्यास बन्द भएन भने आगो त निभाइरहनु हुनेछ त्यो फेरि बलिरहनेछ। कतै पाइप फुट्यो, बाढी आइरहेको छ, सबै ठाउँमा पानी नै पानी भइरहेको छ र तपाईँ बाल्टी भरि भरि फ्याँकिरहनु भएको छ र पानी आइरहेको छ। यदि तपाईँ डुङ्गामा बसिरहनु भएको छ, डुङ्गामा पाल परोस् र तपाईँले बाल्टीले भरि भरि पानी बाहिर फ्याँकिरहनु भएको छ तर पाल बन्द गर्नु भएन भने के हुनेछ? डुब्नु हुनेछ। यस्तै अवस्था छ सारा संसारको।

हामीले केही यस्ता बानीहरू अपनाइरहेका छौं जुन बानीका कारणले हामीले आफूलाई नै बर्बाद गर्न लागिरहेका छौं। कर्म ढाला अंग बन काटत बारम्बार अपने हाथों आप ही काटत है संसार। हाम्रो कर्म नै एक्स बन्चरो बनेको छ र त्यही चीजबाट हामीले आफैलाई हानेर आफैलाई नै काट्नतिर लागिरहेका छौं। हालै केही दिन पहिले मैले एउटा अस्पतालमा कार्यक्रम गरे, एकजनाले मलाई प्रश्न सोध्नुभयो कि हजुर जब हामी जान्छौ बाहिर जान्छौ मानिसले हामीलाई दुःख दिन्छन् जता गए पनि त हामीले शान्तिको अनुभूति कसरी गर्नेछौ। यो कुरा त सबैलाई थाहा छ, जब बाहिर जान्छौ कसैले यताबाट गाडी अगाडि ल्याउँछ, कसैले यताबाट गाडी अगाडि बढाउँछ, कसैले केही भन्छ, कसैले केही भन्छ, कसैले केही भन्छ अनि मानिसलाई रिस उठ्छ। मैले भने कि म तपाईँलाई उत्तर दिन्छु, तपाईँको अनुहार छ, जब तपाईँ बाहिर जानुहुन्छ कैयौं हजारौं मानिसहरूलाई देख्नुहुन्छ, उनीहरूको अनुहार त बेग्ला बेग्लै छ। जब तपाईँ आफ्नो घर आउनुहुन्छ तपाईँको अनुहार पनि उनीहरू जस्तै हुन्छ कि तपाईँको अनुहार तपाईँकै अनुहार रहन्छ के हुन्छ? तपाईँको अनुहार त तपाईँकै अनुहार रहन्छ नि। त्यसै गरी मानिसले आफ्नो वास्तविकतालाई बुझ्दैन, उसले हेर्छ यदि मेरो छिमेकी शान्त छैन भने म कसरी शान्त हुँला, यदि मेरो छिमेकी शान्त छैन भने म कसरी शान्त हुँला, ऊ पनि शान्त हुनुपर्छ, ऊ पनि शान्त हुनुपर्छ, ऊ पनि शान्त हुनुपर्छ, तब मात्रै मलाई शान्ति मिल्नेछ। यसको अर्थ तपाईँलाई थाहा छैन कि तपाईँ को हुनुहुन्छ, तपाईँले स्वयं आफूलाई बुझ्न सक्नु भएन किनकि शान्ति तपाईँ भित्रै छ। शान्ति

0: हेलो
1: हेलो
0: म हजुरको बैंकबाट बोलेको तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
1: हुन्छ हुन्छ पक्नुहोस् है ए ए नानी छोरी
2: हजुर
1: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी लु
2: त हेलो भन्नुहोस् त
0: हेलो हजुर
2: हजुर
0: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
2: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
1: ए नानी के भन्ने रहेछ के भयो
2: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
1: ल ल ल किन दिन्थे
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउ
4: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा हुजुरी वा जानकारी गराउ
4: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा
7: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ कच्ची बाटोको लागि फोर व्हीलको पनि व्यवस्था छ एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 9856011090 9828842020 गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ
6: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स
7: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
6: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाछु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि धुल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
7: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बिहोश गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ
6: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
7: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061574668 मोबाइल नम्बर 9856028104
6: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
8: आयो है मासु ताजा ताजा मासु दोस्त

0: हुन्छ हो मडेली भरि पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट छ पोखरा आठ रत्नचोक, प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 9805767793, 9765960। दोस्तीटु मिट छ।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811787488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
1: मठ मन्दिर,
4: गुरुकुल,
1: चैत्य गुम्बा
4: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
1: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
4: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
5: खै जन्मदर्ता दिनुहोस् त।
6: जन्मदर्ता गरेको छैन नि म्याडम।
5: लौ, जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
6: हो र, मलाई त थाहा नै थिएन म्याडम।
5: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
6: पहिला कसैले भनेन?
7: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
8: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
9: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
8: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: दिदी, किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
12: हो, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
11: हिंसा सहेर नबस्नु, विभेद मुक्त समाज निर्माणमा जुटौ।
12: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानूनत दण्डनीय छ। लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानूनी उपचार खोजौ।
11: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
13: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
14: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो, त्यही जानुस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
13: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
14: सम्पर्क नवविद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0165536651। सम्झनुहोस् है, नवविद्या सदन स्टेसनरी, 0 किलोमिटर 5, पोखरा।
15: बाकेलाल स्पोर्ट्स, बुद्ध विशाल बजार,
1: दुबेजुङ्गा पोखरा सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ आफूलाई मन पर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकेलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुवर सम्पर्क 9811762983 9855582855 सम्झनुहोस् है बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार
15: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ
16: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ
15: 45 किलो भन्दा बढ़ी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ
16: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ
15: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ
16: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन
15: रक्तदान जीवनदान मात्र होइन यो त दानहरू मध्येकै ठूलो दान महादान हो
16: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं
17: हैन ए बुढा बिहान बिहानै काई नलाकाउ
18: घर बनाउन लाखो कुरा त तराई पनि थाहा छ नि त्यही भएर घरको लागि काठको झ्याल झोका अर्जन गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन
17: हो बुढा हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो त्यहाँ गएपछि त केही चिन्तै हुँदैन
19: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ
20: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ
21: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक फोन नम्बर 061-5149-84 5149-85 उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा फोन नम्बर 061-5259-04 स्टिल एल्युमिनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ताको परिचय दिउँ

0: रेडियो सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लायो।
2: समय सापेक्ष प्रसंग, फरक दिन फरक विषय, समय सन्दर्भ, हरेक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्ज मा समय सन्दर्भ।
3: कुनै सान्दर्भिक विषय वस्तु माथिको अन्तर्संवाद कार्यक्रम समय सन्दर्भ, सामाजिक
4: समाजमा साँच्चै जाने एउटा सद्भाव अमन चयन साँच्चै शान्ति गराउने एउटा वातावरणको मुख्य चाहिँ दायित्वहरूको शान्ति समितिको रहेको हुन्छ।
5: तर अहिले शिक्षामा धेरै दागहरू देखिएका छन्।
6: आफ्नो बच्चा राम्रो होस्, स्वस्थ होस्, सुगठित होस् भन्ने सबैले चाहन्छन्।
3: आर्थिक
7: सफल पर्यटन र राम्रो विकासको पर्यटन सुरु हुने हुँदा अहिलेको घाटा नाफा ठिकै छ।
8: किसानको आफ्नै कृषि बजारलाई अलिक व्यवस्थित सहजी ढङ्ग लानुपर्छ भन्ने कुराहरू छ।
3: राजनैतिक
9: नेपालको राजनीतिक अवस्था हिजो आएको हुरी र पानी जस्तो छ।
10: मदन भण्डारीलाई साँच्चै अन्य नेपालको कम्युनिस्ट आन्दोलनलाई जोगाई राख्ने एउटा प्रणेताको रूपमा हामीले सम्झने गर्छौँ।
3: मानव अधिकार र पत्रकारिता
9: जति चाहिँ हामीले आशातीत रूपमा मानव अधिकार अवस्थामा सुधार आउनुपर्ने हो त्यो आइ नरहेको चाहिँ हामीले पाइरहेका छौँ।
11: पत्रकारिता क्षेत्रको क्षमता अभिवृद्धिको लागि पनि महासंघले जोड दिनुपर्ने आवश्यकता छ।
3: तपाईँसँगको प्रत्यक्ष साक्षात्कार कार्यक्रम समय सन्दर्भ प्रत्येक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्जमा कार्यक्रम समय सन्दर्भ।

0: नमस्कार। कार्यक्रम समय सन्दर्भ सुनेर बस्नुभएका सम्पूर्ण श्रोतामा हार्दिक स्वागत छ। म दुर्गा अधिकारी। कार्यक्रम समय सन्दर्भ आउने गर्दछ हरेक दिन बिहान 7:30 बजेदेखि। कार्यक्रम समय सन्दर्भमा हामी सान्दर्भिक विषयवस्तुमा कुराकानी गर्दै आएका छौं र गर्नेछौं। होटल तथा म्यानेजमेन्ट शिक्षाको सम्भावना। नेपालमा पर्यटन उद्योग विस्तार सधैँ बढ्दै गएको छ। अन्तर्राष्ट्रिय होटल तथा रेस्टुरेन्टमा नेपाली जनशक्तिको ठूलो सम्भावना रहेको छ। सिपमूलक शिक्षा भएकाले पढ्दै कमाउने अवसर, आफ्नै व्यवसाय होटल क्याफे रेस्टुरेन्टबाट शुरू गर्ने सम्भावना पनि यसमा रहेको छ। आज हामी यिनै विषयमा छलफल गर्नेछौ। छलफलको लागि आज हामीसँग हुनुहुन्छ कान्तिपुर होटल ट्रेनिङ सेन्टर तथा कान्तिपुर टुरिज्म एण्ड होटल म्यानेजमेन्ट कलेजका संस्थापक अध्यक्ष हुनुहुन्छ। लामो समयदेखि यो क्षेत्रको अनुभव छ उहाँसँग। विजय पौडेल आज हामीसँग छलफलका लागि हुनुहुन्छ। विजयजी, यहाँलाई कार्यक्रममा स्वागत छ। अहिले पछिल्लो समयमा ट्रेनिङ सेन्टर तथा कलेजमा चाहिँ के कस्ता कार्यक्रमहरू सञ्चालन भइरहेका छन्?
1: कान्तिपुर होटल ट्रेनिङ सेन्टरमा 2060 सालदेखि हामीले होटल व्यवस्थापनको सिटिभिटीबाट सम्बन्ध लिएर 1 महिने, 3 महिने र 6 महिने 11 विषयमा तालिमहरू सञ्चालन गरिरहेका छौँ। होटल व्यवस्थापनभित्र हामीले चाहिँ विशेष गरी फ्रन्ट अफिस, हाउस किपिङ, एफएमबी सर्भिस, फुड प्रोडक्सन अन्तर्गत लगाएर किचनभित्र रहेका यो कुकरीका पेसाहरूमा चाहिँ विशेष गरी इन्डियन कुकिङ, चाइनिज कुकिङ, कन्टिनेन्टल कुकिङ, बेकरी कुकिङ, सुसी लगायतका विषयमा गरेर हामीले चाहिँ 11 विषयमा छोटा अवधिका तालिमहरू सञ्चालन गर्दै आइरहेका छौँ। र त्यसै गरी 2072 सालदेखि भनौँ अहिले 12 वर्ष सुरु भयो, हामीले कान्तिपुर टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज जुन कान्तिपुर होटल ट्रेनिङ सेन्टरको सिस्टर अर्गनाइजेसनको रूपमा हामीले चाहिँ कान्तिपुर टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज सुरु गरेका छौँ। र यसमा चाहिँ हामीले विशेष गरी एससी पास गरिसकेपछिको 11-12 होटल म्यानेजमेन्ट र अनि अर्को 12 पास गरिसकेका विद्यार्थीहरूको लागि भनेर डिप्लोमा इन कलिनरी आर्ट्स भनेर यो पाक कलामा चाहिँ हामीले कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेका छौँ।
0: हजुर, अहिले होटल शिक्षामा देखिएको सबैभन्दा ठूलो अवसर सम्भावना चाहिँ के?
1: अब हरेक दिन मान्छे बिहान दिउँसो बेलुका खाना खानै पर्छ र यो खाना खाने क्रममा चाहिँ त्यसलाई खाना पाक कलाको एउटा सिप भएको मान्छे संसारभरि नै बिक्न सक्छ। स्वदेश होस् या विदेशमा होस् या रोजगारीका रूपमा होस् या स्वरोजगारीको रूपमा स्वदेश या विदेशमा जहाँ जाँदा पनि अथवा आफूले आफ्नै भान्सामा खाना बनाउनको लागि पकाएर खानको लागि पनि यो लाइफ स्किलका कुराहरू त जोडि नै हाल्छन्। त्यस सँगसँगै फेरि प्रोफेसनल्ली कुनै पनि एउटा व्यक्तिले चाहिँ खाना बनाउन सिकेको छ भने, जानेको छ भनेदेखि संसारमै रोजगारीको लागि र स्वरोजगारीको लागि कुनै समस्याको कुरा रहेन। त्यसका यसका अवसरहरू चाहिँ प्रशस्तै छन्। सानादेखि ठूलोसम्म भनौँ न, एउटा चाहिँ प्लस टू पास गरेर विद्यार्थी भिजामा पढ्न जानेहरू, विद्यार्थीहरूका लागि विभिन्न देशहरूमा जानेहरूको लागि मात्रै नभएर त्यहाँ जाँदा पनि घरमै अब कोठामै अब काम गरेर आएर घरमा खानाको लागि पनि यो लाइफ स्किलको कुराहरू अत्यन्त महत्व जोडिएको छ यसको कुकिङको। त्यस कारण यसको अत्यन्त धेरै सम्भावना, रोजगारीका पनि धेरै सम्भावनाहरू यसमा रहेका छन्।
0: त्यो सम्भावना र अवसर हुँदाहुँदै पनि अवस्था कस्तो छ विद्यार्थीहरू आउने क्रम?
1: अहिले चाहिँ नेपालबाट रोजगारीको रूपमा जाने दिनमा महिनाको हिसाबले गर्दा पनि लगभग हामीले चाहिँ 1500 जना पर डे मान्छेहरू चाहिँ रोजगारीको लागि बाहिर जानेहरू छन्। तिनीहरू पनि यही पहिला चाहिँ जाँदाखेरि चाहिँ सिप नभइकन जाँदा धेरै दुःख पाइयो भन्ने खालको आजभन्दा 15-20 वर्ष अगाडिको जुन खालको कुराहरू सुनिन्थ्यो, अहिले नयाँ पुस्ताहरूमा चाहिँ सिप सिकेर जानुपर्छ भन्ने खालको चाहिँ अत्यन्त धेरै जनचेतना जागेको छ मान्छेहरूमा र यो सिप सिकेर जानेहरूको संख्या पनि एकदमै धेरै नै छ। र अर्को चाहिँ फेरि जुन विद्यार्थी विषयमा विदेशमा पढ्न जानेहरूको लर्को छ, अस्ट्रेलिया, न्युजिल्यान्ड, क्यानाडा लगायत युके जति पनि देशहरूमा, अमेरिका जति जान खोज्नेहरू हुन्छ उहाँहरू पनि त्यहाँ जाँदाखेरि चाहिँ पार्ट टाइमको रूपमा चाहिँ क्याफेहरू, रेस्टुरेन्टहरू, होटलहरूमा, बारहरूमा, यो खालको ब्याङ्क्वेटहरूमा अत्यन्त धेरै रोजगारीको सम्भावना बोकेको क्षेत्र भएको भएर यो सिप सिक्न आउने संख्याहरू चाहिँ विद्यार्थी भिसामा जाने होस् या वर्किङ भिसामा जानेहरू होस् प्रशस्तै देखिन्छ म्याडम.
0: हजुर, यो त जति गर्दै गयो त्यति सिक्दै पनि जाने क्षेत्र पनि भयो होइन, किनभने ट्रेनिङ सेन्टरबाट सुरु गर्नुभयो तपाईँहरूले, त्यसपछि सिस्टर अर्गनाइजेसनको रूपमा कान्तिपुर टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज अहिले सञ्चालनमा गइरहेको छ. यसलाई हेर्दाखेरि जस्तै हामीले चाहिँ प्रयोग गर्ने प्रशिक्षण विधि होइन, थ्योरी प्र्याक्टिकल दुवै हुन्छ, अन्तर्राष्ट्रिय स्तरकै छ.
1: हजुर, अन्तर्राष्ट्रिय स्तरकै छ. हामीले चाहिँ कान्तिपुर होटल ट्रेनिङ सेन्टर आज 22 वर्ष पुरा भएको अवस्था छ र हामीले चाहिँ सिटीभिटीबाट सम्बन्धन लिएर मलाई लाग्छ पोखरामा पहिलोपटक नै सञ्चालन गरेको हो. आज हामी पुरानो अवस्थामा पुगेका छौँ र त्यस सँगसँगै हामीले चाहिँ सिटीभिटीको पाठ्यक्रमलाई मात्रै नलिइकन इन्डस्ट्रियल बेसलाई आधार रहेर पनि तालिम दिने गर्छौँ. सिटीभिटीको पाठ्यक्रम त छँदैछ, त्यो सँगसँगै विभिन्न तारे होटलहरू, फाइभ स्टार होटल, फाइन डाइनिङ रेस्टुरेन्टहरूमा कस्ता खालका रोजगारीको अवसरहरू हुन्छ, त्यो कस्तो खालको करिकुलमले त्यो इन्डस्ट्रीमा चाहिँ रोजगार पाउँछ भन्ने हिसाबले टार्गेट गरेर हामीले चाहिँ पाठ्यक्रमलाई अझै अलिकति नयाँ ढंगबाट प्रस्तुत गरेर पनि तालिम दिने गरेका छौँ. त्यसले गर्दा इन्डस्ट्रीमा रोजगारीको सम्भावना अझ बढी बढेको देखिन्छ.
0: हजुर, त्यति बेला भनौँ न 2060 सालमा होइन, यही क्षेत्रमा लाग्ने प्रेरणा चाहिँ कसरी आयो तपाईँ?
1: मेरो चाहिँ म पढेको पनि यही हो, होटल म्यानेजमेन्ट विषय नै पढाए हो. मैले जब होटल म्यानेजमेन्ट विषय पढेर अनि रोजगारीमा इन्टर्नसिप जाँदै गर्दा यसैलाई प्रोफेसन वाइज जानुपर्छ भनेर 2-3 फाइभ स्टार होटलमा एज अ एक्जिक्युटिभ सेफको रूपमा काम गरेका व्यक्तित्वहरूको पछि लाग्दै गर्दा उहाँहरूको चाहिँ त्यो करियरलाई देखेर म त्यसमा प्रभावित भएर यही क्षेत्रमा काम गर्ने अनुभव बटुल्ने मौका पनि मैले पाएँ. त्यस सँगसँगै सिटीभिटीमा पनि पढाउने एउटा इन्स्ट्रक्टरको रूपमा पनि काम गर्ने मौका पाएँ. त्यसैलाई आधारमा रहेर पछि यही प्रोफेसनमा म बिजनेसको रूपमा पनि यसैलाई आन्दोलन अगाडि आइरहेको छु.
0: नेपालमै बसेर चाहिँ सम्भावना बनाउने अथवा करियर बनाउने सम्भावना चाहिँ कतिको छ यो क्षेत्रमा चाहिँ?
1: अत्यन्त धेरै छ. जति पनि वैदेशिक रोजगारमा जानेहरू साथीहरू देख्नुहुन्छ, जति उहाँ गएर कमाउनुहुन्छ, 1.5 लाख, 2 लाख, 2.5 लाख, 3 लाख रुपियाँ कमाउनुको लागि विदेशमा जानुपर्छ जस्तो मलाई लाग्दैन. यो क्षेत्र अत्यन्तै राम्रो छ. टुरिज्म सेक्टर त यति राम्रो क्षेत्र हो कि यहाँनिर एउटा यो सिप भएको मान्छेले कुनै पनि एउटा चोकमा गएर बजारमा सटर लिएर काम गर्नुपर्छ भन्ने छैन. अब अहिलेको समय तपाईँ हामी सबैले डाँडा पाखालाई नै मध्यनजर गरेर त्यहाँ टार्गेट गरेर त्यहाँ घुम्न जाने, खान जाने खालको चलन चलेकै छ. सबैलाई यो कुराहरू जानकारी नै छ, हामी आफै पनि भुक्तभोगी नै छौँ यो कुराहरूमा. त्यसले गर्दा पनि यसका सम्भावनाहरू अत्यन्त रहेको छ.
0: हजुर, तपाईँ आफै पनि भनौँ न त्यति बेला सिकेर पढेर विदेश नगई यही केही गर्नुपर्छ भनेर सुरुवात गर्नुभयो होइन, विद्यार्थीहरूलाई उद्यमशीलतामा कसरी प्रोत्साहन गर्न सकिन्छ र गरिराख्नु भएको छ?
1: यस्तो छ, अब यो सिप भइसकेको मान्छेले मानौ न एउटा ममकै कुरा गरौँ, अहिले हामी नेपाली बजारमा चाहिँ नेपाली युवाहरूले मन पराउने एउटा खाना ममको रूपमा लिइन्छ र यो नेपालमा मात्र नभएर संसारकै रेस्टुरेन्ट होटलमा चाहिँ यदि मोमो छैन भने त्यहाँनिर त्यो मेनुमा नियम नभएको कुनै मेनु नै छैन जस्तो लाग्छ मलाई चाहिँ. अब त्यसले यस यो सिप चाहिँ यति राम्रो छ कि एउटा मोमो नै बनाउन जानेको छ भने उसले एउटा रेस्टुरेन्टमा राम्रो मोमो पस्केर दिन सक्यो भने उसले यहाँ प्रशस्त आमदानी गर्न सक्छ. सामान्य मैले एउटा मोमोको कुरा मात्रै लिँदै गर्दा अरू थुप्रै त्यस्ता भेराइटिजहरू छन् कि एउटा नान बनाउन सक्यो, सामान्य त्यहाँ 15-20 भेराइटी बनाउन जानेको छ भने उसले आफूले चाहिँ आफ्नै घरबाट पनि एउटा व्यवसाय सञ्चालन गर्न सक्छ. त्यसले गर्दा अहिलेका युवाहरू पनि यसमा धेरै प्रेरित भएर लाग्नु भएको छ. मलाई लाग्छ कोभिडपछि नेपालमा धेरै बेकरी उद्योगहरू सञ्चालनमा आए, धेरै क्याफेहरू सञ्चालनमा आए, नयाँ युवाहरूले पनि त्यो खालको चाहिँ रोजगारीमा स्वरोजगारीमा लाग्नु भएको छ. यो अत्यन्त प्रभावकारी पनि रहेको छ र नेपाल जस्तो देशमा त अझै पनि हामीले चाहिँ हिजो चाहिँ एउटा पोखरामा मात्रै एउटा रेस्टुरेन्ट एउटा व्यवसाय गर्ने हिसाबले चाहिँ मान्छेहरू झरेको देखिन्छ भने आज गाउँ गाउँमै त्यही व्यवसाय फस्टाइरहेको अवस्था छ. त्यसले गर्दा रोजगारीको स्वरोजगारीको अवसरहरू प्रशस्त देखिन्छ.
0: हजुर, तपाईँहरूसँगै जस्तै हामीलाई चाहिँ यस्तो कर्मचारी चाहिएछ के छ भनेर पहिल्यै कन्ट्राक्ट बेसमा काम हुन्छ कि हुँदैन?
1: हुन्छ, हामी होटलले हानसँग र रेगनसँग सम्झौता गरेका छौँ. जब कान्तिपुर होटल ट्रेनिङ सेन्टरमा सिप सिक्न आउनुहुन्छ, उहाँहरू सिप सिक्न आएका भाइ बहिनीहरूलाई रोजगारीको लागि हामी हान र रेवन मार्फतबाट लेकसाइड लगायत लेकसाइडका रेस्टुरेन्ट होटलहरूमा चाहिँ हामीले होटल भित्र रहेका किचनमा होस् या वेटरमा होस् या हाउसकिपिङमा होस् रोजगारीहरू प्रदान गर्दै आइरहेका छन्।
2: हजुर, भनेपछि त त्यहाँ कोर्स सक्ने लगत्तै उसले जब पनि पाइन्छ,
1: रोजगारी ग्यारेन्टी हुन्छ।
2: ग्यारेन्टी
1: यो चाहिँ हामी कान्तिपुर होटल ट्रेनिङ सेन्टरले नेपाल अनि इन्डिया लगायतका दुबई, मालदिभ्स, बहराइन, साउदी अरेबिया

0: छ नि त बार पास गरेपछि कहाँ जाने एउटा सिट भएपछि विदेश दिने भन्ने खालको वातावरण चाहिँ देशमा बनिरहेको अवस्थामा हामीले रोक्न सक्ने सम्भावना केही छ?
1: यस्तो छ, यो रोक्न यो स्किल भएको मान्छेहरू जस्तो मानव एउटा नेपालमा उसले कान्तिक रूपमा तालिम लिन्छ अनि नेपालमा चाहिँ दुई चार वर्ष नेपालको होटलहरूमा अनुभव लिन्छ, त्यसपछि उसको चाहिँ विदेशतिर त्यही सिप भएको मान्छेलाई 2-3 लाख तलबमा उनीहरूले हायर गरिहाल्छ। नेपालमा हायर गर्न नसक्नुको एउटै कारण चाहिँ नेपालमा क्वालिटीको चाहिँ टुरिस्ट आएको छैन। यदि क्वालिटीको टुरिस्ट आउँछ, उसले राम्रो डलरमा पे गरेर यहाँको चाहिँ गभर्मेन्टले त्यो खालको रुल्स बनाइदिएको छ, इन्फ्रास्ट्रक्चरलाई राम्रो बनाइदिएको छ, रोडदेखि हवाई मार्गहरू राम्रो बनाउँदै गएर यहाँ राम्रा टुरिस्टहरू भित्राउन सकेको अवस्थामा होटलले पनि राम्रो आमदानी गर्न सक्छ अनि त्यसको आधारमा राम्रो पे पनि हुने भयो। अब यो बिस्तारै होला, आशावादी हौ। अब हामी राज्यले चाहिँ बिस्तारै त्यो पोलिसीहरू ल्याउँदैछ, बिस्तारै अगाडि बढ्दैछ। इन्टरनेसनल एयरपोर्टहरू पनि नेपालमा बिस्तारै दुईटा थपिएको अवस्था छ। बिस्तारै यी इन्फ्रास्ट्रक्चर बन्दै गर्दा यहाँका होटल व्यवसायीहरू राम्रो हुँदै गएको अवस्थामा चाहिँ त्यो होला, नत्र तत्कालको अवस्थामा त वैदेशिक रोजगारमा जाने संख्या त बढ्नु स्वाभाविक नै हो। तर त्यो रोक्नको लागि पहिला माथिल्लो लेभलबाटै त्यो कार्यक्रम हुनुपर्छ जस्तो लाग्छ मलाई।
0: भनेपछि त टुरिज्मको क्षेत्रमा चाहिँ गर्न सक्ने सम्भावना अझै धेरै रहेछ,
1: असाध्यै धेरै छ। त्यसमा चाहिँ स्वरोजगारीमा पनि त्यत्तिकै अवसर छ भने रोजगारीको रूपमा पनि प्रशस्तै सम्भावनाहरू छ।
0: जस्तै निजी क्षेत्र र सरकार बीच चाहिँ किन त्यस्तो समन्वय चाहिँ कमजोर भइरहेको छ?
1: सरकारमा कमजोर भएको कुराहरू त्यही हो। अब माथिल्लो स्तरमा जसले चाहिँ राज्यलाई लिड गरिरहेका व्यक्तित्वहरू छन् उनीहरूबाट नै यो फितलो भएको अवस्था हो। हामी आशा गरौँ अब छिटोभन्दा छिटो नै अब अहिलेको राज्यले त्यो कुरा सोचेको छ, केही कुराहरू देखिएका पनि छन्। सिपमूलक तालिमहरूलाई अझ बढी प्रभावकारी हिसाबले लैजानुपर्छ भन्ने हिसाबले जोडिएका छन्। विश्वमा हेर्दाखेरि चाहिँ जुन भोकेसनल ट्रेनिङबाट नै मान्छे देशको आर्थिक स्थिति सुध्रिँदै गएको अवस्थाहरू संसारको नमुनाको रूपमा प्रस्तुत हुँदै गर्दा नेपालले पनि त्यो अबको समय केही नयाँ फर्क मार्ने अवस्था हुन खोजेको अवस्था चाहिँ छ। अहिलेसम्म चाहिँ राज्यले नै अलि ध्यान नपुर्याएको अवस्था हो, त्यसले गर्दाखेरि चाहिँ बीचमा यो अवस्था आएको जस्तो मलाई लाग्छ।
0: हजुर, अझै पनि नेपालको पर्यटन उद्योगसँग होटल शिक्षालाई जोडेर हेरिरहेन कि, पर्यटन भनेको छुट्टै हो भन्ने खालको छ। त्यसमा चाहिँ तपाईँहरूले कतिको प्रयास गर्नु भएको छ, यसलाई चाहिँ कसरी हेर्नु भएको छ?
1: यो आजभन्दा 8-10 वर्ष अगाडिको कुरा चाहिँ हजुरले भनेको कुरा लागू भइरहेको अवस्था हो। तर 8-10 वर्ष यतादेखि चाहिँ होटल म्यानेजमेन्टका विषयहरूमा पढ्ने, टुरिज्मका विषयमा पढ्ने, एयरलाइन्सका विषयमा पढ्ने, क्याटरिङका विषयमा पढ्ने, ब्याङ्कुटका विषयमा पढ्ने यो चाहिँ अत्यन्त धेरै बढ्दै गएको अवस्था छ। अहिले पनि पोखरामा प्लस टू होटल म्यानेजमेन्ट र ब्याचलर होटल म्यानेजमेन्टको विषयहरूमा विद्यार्थीहरूको इच्छा शक्ति चाहिँ अत्यन्त धेरै बढेको छ र विदेशमा पढ्न जाने संख्याहरू पनि यही क्षेत्रमा बढी भएको देखिन्छ। अबको दिनमा चाहिँ सायद मलाई लाग्छ आइटी पछिको धेरै भोल्युममा विद्यार्थी हुने भनेकै टुरिज्म र होटल म्यानेजमेन्टकै विषयमा बढी हुनेछ। अहिलेको संख्यामा चाहिँ 8-10 वर्षदेखि अत्यन्त बढी विद्यार्थीको चाहिँ रुचिको विषय रहेको छ, ताकि तुरुन्तै रोजगारीमा लाग्न सक्ने र यसले मनकै आमदानी गर्न सक्ने भएको भएर पनि विद्यार्थीहरूको अहिलेको इच्छा शक्ति चाहिँ यो विषयमा अत्यन्त रहेको देखिन्छ।
0: हजुर, हाम्रो जस्तो देशमा अझै बढी सम्भावना पनि र विद्यार्थी यहीँ पनि रहन सक्ने होइन, उद्यमशीलता संस्थाले र विदेश गएर पनि फेरि सिट भएपछि राम्रो आमदानी गर्न सक्ने
1: क्षेत्र चाहिँ यो क्षेत्र हो। जस्तो एउटा प्लस टू गरेको बच्चा या ब्याचलर गरेको बच्चाले हामीकोमा आएर सिप सिकेर केही समय 1 वर्ष जति नेपालका होटलहरूमा अनुभव बटुलेर दुबई, मालदिव्स, बहराइन, साउदी अरब यति धेरै चाहिँ डिमान्ड आएको छ नेपालमा, त्यसमा गएर 2-4 वर्ष काम गरेर आउँदा नेपालका 5 तारे होटलमा उसले सिनियर पोजिसनमा काम गर्न सक्छ र उसले 2-3 लाख रुपियाँ सजिलै यहाँ कमाउन सक्ने अवस्था छ। त्यसले गर्दा यो क्षेत्र एकदमै राम्रो छ, अत्यन्त राम्रो छ। मलाई लाग्छ पर्यटन व्यवसायीहरूले पनि यो कुरालाई बारम्बार जोडिएको अवस्था छ। म पनि त्यही कुरा जोड्न चाहन्छु कि अहिलेका युवाहरूलाई यो क्षेत्रमा डक्टर इन्जिनियर पछिको अर्को आइटी क्षेत्र पछिको रोज्ने विषयमा अत्यन्त छिटो अगाडि बढ्न सक्ने क्षेत्र चाहिँ टुरिज्म क्षेत्र चाहिँ हो।
0: हजुर, अझ एउटा प्रसङ्ग, केही 2-3 दिन अगाडि मात्रै एकजना अभिभावक भेटिनु भएको थियो, यसरी नै हामी उहाँले प्रसङ्ग ल्याउनु भयो कि हामी यसरी विदेश जाँदाखेरि सबैको इच्छा छोरा के हो नि भन्दा डक्टर इन्जिनियर भन्यो, छोराले मानेन र होटल म्यानेजमेन्ट पढाएन। विदेश गएपछि त त्यो इन्जिनियर डक्टर भन्दा त पहिला सबभन्दा पहिला उसले जागिर पाउनु भयो अरे कि, कहिल्यै खाली बस्नु परेन भन्दै हुनुहुन्थ्यो कि, त्यस्तो खालको

0: हजुर अब अत्यन्त धेरै डिमान्ड छ. अब विदेशीहरू चाहिँ आफ्नो घरमा खाने चलन प्राय हुँदैन पनि, र एउटा प्रोफेसनल आएको मान्छे अरू काम गर्न पनि उनीहरूले भ्याउँदैनन्, र लगभग हप्तामा सबैजसो दिनहरू उनीहरू बाहिर नै खाने छ. हाम्रो कल्चर चाहिँ हामी घरमा मम्मीले खाना बनाउने खाने, या दिदीले बनाउने, या आफै बनाउने, घर परिवार मिलेर बनाउने भन्ने कल्चर हो भने उनीहरूको चाहिँ बाहिरै खाने चलन छ. ट्रेन छ, त्यो ट्रेन अझै बढ्दो. नेपालमा पनि अहिले धेरै खालको त्यस्तोहरू आइरहेको छ. त्यसले गर्दा पनि होटल रेस्टुरेन्ट क्याफेहरूको चाहिँ एकदमै बिजनेस सेल बढी हुन्छ, र त्यसमा चाहिँ त्यो कामदारहरूको पनि माग अत्यन्त बढी. मुभेबल जब हो यो चाहिँ. आज दुई महिनाको लागि एउटा मान्छेले त्यहाँ काम गर्छ, छोडेर अलि अपग्रेडिङ हुन्छ, अर्कोमा जान्छ. त्यसले गर्दा यो मुभेबल जब भएको अत्यन्त बढी यो जबको चाहिँ डिमान्ड चाहिँ विदेशमा रहेको छ.
1: हजुर, यो क्षेत्रमा चाहिँ यति धेरै सम्भावना अवसर हुँदाहुँदै पनि लामो समयको अनुभवले त त्यहाँका समस्या चुनौतीहरूलाई पनि फेस गरिराख्नु भएको छ. मुख्य चुनौती चाहिँ के छ?
0: विशेष गरी हामी नेपालीहरू जस्तो नेपालमा होटल व्यवसाय, रेस्टुरेन्ट, क्याफे जति पनि फुड बिजनेस गरेर बसिरहनु भएको व्यवसायीहरू हुन्छ, उहाँहरूले चाहिँ यो इन्टर्नसिप प्रोग्राम अथवा ओजेटी अन जब ट्रेनिङ भनेर जति पनि विद्यार्थीहरू उहाँहरूको चाहिँ संस्थामा पुग्नुहुन्छ, अलिकति उहाँहरूलाई चाहिँ त्यो एउटा त्यो विद्यार्थीहरूलाई चाहिँ अलिकति डोमिनेट गरेको जस्तो देखिन्छ. र व्यवसायीहरूले के बुझ्न जरुरी छ भने, यदि कुनै पनि स्कुलबाट पढेर आएको विद्यार्थी छ भने ऊ त्यो विद्यार्थीलाई चाहिँ एउटा सम्मानस्वरूप, पुरस्कारस्वरूप अलिकति नयाँ खालको उहाँहरूलाई चाहिँ कार्यक्रम गराउनु पर्नेमा उल्टो डोमिनेट गर्नुभएको छ, ताकि त्यो पेसामा लाग्न प्रेरित गर्नुपर्ने कामलाई, एउटा आफ्नो यो पेसालाई चाहिँ मतलब मर्यादित बनाउनु पर्नेमा उहाँले त्यसलाई डोमिनेट गरिरहेको अवस्था छ. त्यसलाई चाहिँ उहाँले प्रोत्साहन गर्नुभयो, त्यो कामप्रति लाग्नको लागि अलिकति प्रेरित गर्नुभयो भने बल्ल मेन पावर पाइन्छ. त्यो खालको चाहिँ हाम्रो नेपालका होटल व्यवसायीहरू, फुड व्यवसायमा काम गर्ने व्यवसायीहरूले चाहिँ त्यो प्रति ध्यान नदिएको जस्तो हामीलाई लाग्छ.
1: हजुर हजुर, अहिले जस्तै यो क्षेत्रमा हुन त हरेक क्षेत्रमा प्रभाव पारिरहेको हुन्छ, राजनैतिक अस्थिरताले कतिको प्रभाव पार्छ?
0: अत्यन्त धेरै छ म्याडम. अब अहिले चाहिँ म मेरै उदाहरण लिन्छु, 1998 म द ब्लु बर्ड भनेर पोखरामा 5 स्टार भनेर होटल खोलियो. त्यो होटलमा मैले काम गर्दा एउटा गेस्टले एक रात सुतेको 15,000-18,000 रुपियाँ तिर्थ्यो. आजको दिनमा त्यो होटलमा बस्न आउनेले 6,000 रुपियाँ भन्दा बढी पैसा लिएको जस्तो मलाई लाग्दैन. अब बाहिर जे जे कुरा गरे पनि भित्री रूपमा त्यही 5 स्टार होटलले आजको दिनमा त्यो महँगाई आजदेखि यहाँसम्म अन्त 6,000-8,000 त्यो होटलले अहिले गेस्टलाई इन्ट्री गरिराखेको छ भने आज र त्यो दिनदेखि आज दिनसम्मको मूल्यको कुरा गर्दा कति अगाडि गयो. त्यो सबै कुरा चाहिँ यो राजनीतिले गरेको प्रभाव हो. यसलाई चाहिँ राज्यले सोचेर अगाडि बढ्यो भने चाहिँ आगामी दिनमा पक्कै पनि विदेश जानु पर्दैन. विदेश जानुको मुख्य उद्देश्य चाहिँ क्वालिटीको गेस्टलाई यहाँ भित्राउन नसक्नु हो. त्यसको लागि यहाँको इन्फ्रास्ट्रक्चर राम्रो छ नि, त्यसलाई राम्रोसँग डेभलप गर्नुपर्ने, नियमन गर्नुपर्ने संस्थाले त्यसलाई हेरिदियो भने चाहिँ विदेश जानुपर्ने अवस्था चाहिँ नेपालीहरूलाई रहने छैन जस्तो मलाई लाग्छ.
1: यहाँले भने जस्तै हरेक सेक्टरमा के जस्तै यो 1998 कुरा गर्नुभयो होइन, यो चाहिँ अस्वस्थ प्रतिस्पर्धाले पनि हो कि हामीले चाहिँ त्यो क्वालिटी गेस्ट चाहिँ ल्याउन नसकेको,
0: क्वालिटी गेस्ट नै नल्याउन नसकेको अवस्था हो? यदि नेपालमा क्वालिटी गेस्ट ल्याउन सक्ने हो भने चाहिँ यो अवस्था रहँदैन. यो राज्यले नै अलिकति व्यवस्थापन गरिदियो भने अरू कुराको समस्या हो जस्तो मलाई लाग्दैन.
1: हजुर हजुर, पक्कै पनि धेरै यो क्षेत्रमा चाहिँ यति धेरै सम्भावना छ कि हामीसँगै छ कि सबै चिज होइन, कसैसँग परनिर्भर हुनपर्ने अवस्था चाहिँ छैन. यति हुँदाहुँदै पनि हुन त पहिला 10-15 वर्ष अगाडिको अवस्था हेर्ने हो भने त धेरै चेन्ज भएको छ होइन. अब हामी चाहिँ दक्ष जनशक्ति हामीसँगै छन् होइन, पढिरहेका पनि छन्, त्यो हिसाबले त धेरै परिवर्तन भएको, तर गर्नुपर्ने कामहरू पनि थुप्रै छन्.
0: थुप्रै छन्
1: हजुर, जस्तै गरिहाल्नुपर्ने काम चाहिँ के देख्नुहुन्छ?
0: जस्तो आजभन्दा 15-16 वर्ष अगाडि, 20 वर्ष अगाडि एउटा अमेरिकादेखि, क्यानाडादेखि, अस्ट्रेलियादेखि, न्युजिल्यान्डदेखि आएको विदेशीले त्यही देवी स्थल अनि सरङकोटबाट हेर्ने भ्यू अनि त्यसपछि फेवातलमा डुङ्गा चढ्ने लगायत दुई चारवटा एक्टिभिटिज अरू एक्टिभिटिज बाहेक कतिवटा एक्टिभिटिज बीस वर्षपछि पोखरामा छप्पियो. हामी पोखरामा व्यवसाय गरिरहेका छौँ, नेपालको राजधानी पोखरा भनिरहेका छौँ, पर्यटकीय राजधानी पोखरा भनिरहँदा कति अरू टुरिज्ममा कति अरू चाहिँ एक्टिभिटिजहरू बढाइयो. पोखरामा आउने पाहुनालाई कति दिन अझै सुत्ने बस्ने अथवा यो गेस्ट पाहुनालाई चाहिँ यहाँ बस्ने व्यवस्था लम्बाउने व्यवस्था गरियो भन्ने कुरा हेर्दाखेरि चाहिँ हामी पछाडि त्यो दिनबाट आजको दिनसम्म फर्केर हेर्दाखेरि छैन यहाँनिर त्यस्तो खालको. अनि गेस्ट अब पोखरामा त्यो 15 वर्ष अगाडि आउने पाहुनाको लागि नयाँ के त भन्दाखेरि नयाँ केही पनि छैन. त्यो कुराको पूर्वाधारहरू तयार गर्नुपर्छ. यदि होइन भने आज हिजो 15 वर्ष अगाडिको पोखरामा भएको बिजनेस टुरिज्म बिजनेस आज डाइभर्ट भएर अरू सिटीहरूमा गइरहेको छ, अरू कन्ट्रीहरूमा गइरहेको छ. त्यो कुरामा राज्यले सोच्नुपर्छ. नत्र भने चाहिँ पोखरामा दिन प्रतिदिन यो अस्वस्थ प्रतिस्पर्धाहरू हुनु अनि एउटा आगो पाहुनालाई 10 जनाले तानातान गर्नु स्वाभाविक कुरा हो जस्तो मलाई लाग्छ.
1: हजुर, अहिले त्यो जस्तै अघि हान तानसँग रेवानसँग सहकार्य गरे जस्तै अन्तर्राष्ट्रिय स्तरमा कुनै त्यस्तो सहकार्य गर्नु भएको छ?
0: हामी कान्तिपुर होटल टेनिस सेन्टरले 22 वर्षदेखि हालसम्मको अवस्थामा हेर्दाखेरि चाहिँ हामी 8-10 वर्ष नेपाल इन्डियाका होटल व्यवसायीहरूसँग सम्पर्क गरेर रोजगारीको रूपमा ग्यारेन्टी गर्ने गरी हामीले काम गरिरहेको अवस्था थियो. पछिल्लो समयमा वैदेशिक रोजगारमा जाने युवाहरूको चाहना पनि त्यतै हुने अनि यतातिरको आमदानी कम हुने र बिस्तारै अहिलेको नयाँ जेनेरेसनको खर्च पनि बढेको हिसाबले दुबई, मालदिव्स, बहराइन, साउदी अरेबियाका 5-स्टार लेभलका होटलहरूमा हामी दुबईमा एउटा हेड अफिस राखेका छौँ जसले चाहिँ हाम्रो प्लेसमेन्ट युनिट त्यहाँ छ र कान्तिपुर टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज र कान्तिपुर होटल ट्रेनिङ सेन्टरमा पढेका विद्यार्थीहरूलाई दुबईमा हाम्रो चाहिँ एउटा प्लेसमेन्ट युनिट छ. एउटा स्टाफ एउटा म्यानेजर हुनुहुन्छ, एकजना अर्को दुईजना स्टाफले चाहिँ त्यहाँ ह्यान्डल गर्नुहुन्छ. यहाँ पास आउट भएको स्टुडेन्टको सबै डकुमेन्ट दुबईमा पुग्छ अनि उहीँ जब खोज्नुहुन्छ र अनि त्यसपछि अन्तर्वार्ता अनलाइन इन्टरभ्यू दिएर अनि विद्यार्थीलाई हामीले दुबई पठाउने गर्छौँ पहिला सुरुमा. अनि दुबईमा सफल हुँदै गर्दाखेरि फेरि पछिल्लो समय त्यहीँबाट चेन प्रपर्टीहरूमा चाहिँ हामीले विकास गर्दै गएर अहिले चाहिँ मालदिव्स, बहराइन, साउदी अरेबिया लगायतका कतार वर्ल्ड कपको बेलामा पनि कतारमा थुप्रै हामीले विद्यार्थीहरू पठाउन सफल भयौँ. अहिले पछिल्लो समय साउदी अरेबियामा टुरिज्मको डेभलपमेन्टको लागि धेरै ठुलो लगानी भएको छ. 150 भन्दा बढी 5-स्टार होटल आएको छ, 20-30 वटा भन्दा बढी फाइन डाइनिङ रेस्टुरेन्ट आएको छ, 100 क्याफे र बारहरू खोलिएको छ. त्यसमा हामी कहाँ तालिम गरेका विद्यार्थीहरूलाई अहिले हामीले साउदी अरेबियामा 1-1.5 लाख रुपियाँ कहीँ कुनै कुनै प्रपर्टीले 1,85,000 तलब दिएको छ र हामीले चाहिँ अहिले बढी आकर्षण अझै साउदी अरेबिया रहेको छ. त्यहाँ हामीले चाहिँ साउदीमा धेरै विद्यार्थीहरू पठाउन सफल भइरहेका छौँ. अहिले कुवेतमा पनि त्यत्तिकै ठुलो डिमान्ड रहेको छ, त्यहाँ पनि त्यसरी गरेका छौँ. अहिलेको यो जुन अमेरिका इरानको युद्धले चाहिँ अलिकति थोरै अलिक केही समय होल्डिङ हुने जस्तो देखिन्छ तर प्रशस्त मिडल इस्टमा डिमान्ड छ. नेपालीहरू यहाँ कान्तिपुर ट्रेनिङ सेन्टरमा या कान्तिपुर होटल म्यानेजमेन्ट कलेजमा आएर 6 महिना 1 वर्षको कोर्स कम्प्लिट गरिसकेपछि 1-1.5 लाख रुपियाँ हामीले जब प्लेसमेन्ट ग्यारेन्टी गर्ने गरिरहेको अवस्था छ. एकदमै धेरै राम्रो सम्भावना, धेरै राम्रो मनकी आमदानी भर्खरको युवा पुस्ताहरूले गएर त्यो लेभलमा काम गर्नु, त्यति तलब पाउनु र त्यसको 5 वर्षपछि त्यो प्रपर्टीमा अनुभव बटुलिसकेपछि माथिल्लो लेभलमा जानेको संख्या पनि प्रशस्तै रहेको छ. म बीचमा हामीले एउटा अर्को कान्तिपुर टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेजको अर्को शाखा अस्ट्रेलियाको सिडनीमा केलिभिलमा चलाइरहेको अवस्था छ. अहिले हामी न्युजिल्यान्डमा पनि लाँदैछौँ. हामीले त्यहाँ धेरै नयाँ ठुलो कुरो केही गरेका छैनौँ, कुकरीको कोर्स पढाइरहेछौँ. कुकरी कोर्स यति धेरै ठुलो डिमान्ड रहेछ कि म्याडम हेर्नुहोस्, अब डक्टर इन्जिनियर पढ्न गएकाहरूले पनि लास्टमा पिआरको लागि एकदम सजिलो भनेको चाहिँ आइटी सेक्टरमा आएर पनि पिआर हुन नदिने, त्यहाँनिर एउटा कोटा हुन्छ राज्यले दिने, अमेरिका, अस्ट्रेलिया, क्यानाडा जहाँसुकै होस् हामीलाई यति यति जनशक्ति भयो भने यो क्षेत्रमा पुग्यो भनिरहँदा आइटीमा लर्को लाएर एकचोटि कलेजमा भर्ना हुन्छ नि ती सबैले त्यहाँनिर पिआर पाउने सम्भावना हुँदैन र त्यहाँ पुगेका मान्छे नेपाल फर्केर आउने या अर्को हाम्रो जस्तै बङ्गलादेश यतातिर इन्डियादेखि गएका फिलिपिनदेखि गएका मान्छेहरू पनि डाइरेक्ट आफ्नो देशमा आउनेको संख्या न्यून नै छ। तिनीहरूलाई त्यहाँनिरको पिआर चाहिएको छ। त्यति बेला चाहिँ पिआर सबभन्दा छिटो हुने मुभेबल जब भनेको होटल म्यानेजमेन्टकै हो। त्यसमा पछिल्लो गएर अझै तिनीहरू कुकरीमा जोडिन परिरहेको अवस्था छ। त्यसले गर्दा यो कुकरीको कोर्स त अत्यन्त डिमान्ड बाहिर पनि त्यत्तिकै छ। यो मुभेबल जब भएको भएर र फेरि सबैभन्दा बढी धेरै संख्या चाहिने भनेकै सेपहरू, त्यसले गर्दा अस्ट्रेलियामा, न्युजिल्यान्डमा या कुनै पनि कन्ट्रीमा चाहिँ यो कोर्स चाहिँ अत्यन्त डिमान्डेड छ। इभन नेपालमा मात्रै नभएर, इन्डियामा मात्रै नभएर, त्यहाँ पनि त्यत्तिकै भएको भएर विद्यार्थीहरूको चाहन चाहिँ एकदमै राम्रो भएको अवस्था देखिन्छ।
1: हजुर, भनेपछि जस्तै अहिले के कतिपय अवस्थामा हाम्रो देशमा केही सिपै नभई, शिक्षै नभई भनौँ न, साउदी, कतार, दुबई पुग्नुभयो धेरै दाजुभाइहरू, दिदीबहिनीहरू, जस्तै प्लस टू बिएचएम गरेर मात्रै जाने हो कि त्यो हाम्रो ट्रेनिङ सेन्टरबाट 3 महिने 6 महिने कोर्स गरेर जान पनि सक्नुहुन्छ?
0: हो, यो कुराहरू म्याडमले एकदमै सान्दर्भिक प्रश्न दिनुभएको छ। मैले यो सायद बुझाउन पनि सकेको छु कि छैन जस्तो लाग्छ। हामीले एउटा लेभलको कोर्स हामीसँग एसएलसी फेल भएको विद्यार्थीहरूले पढ्न सक्छन्। त्यो चाहिँ हामी कान्तिपुर होटल ट्रेनिङ सेन्टरमा पढाउन सक्छौँ। हामी 3 महिनेको कोर्सबाट सुरु गरिदिन्छौँ उहाँहरूलाई। एउटा लेभल प्लस टूमा फेल भएका बच्चाहरू या प्लस टूमा पास भएका बच्चाहरूको लागि हामीले कान्तिपुर होटल ट्रेनिङ सेन्टरलाई नै अर्को 6 महिनाको कोर्स दिएको छ। र अर्को प्लस टू पछि ब्याचलर पछि तर रोजगार पढ्न चाहिँ पढे तर तिनीहरू रोजगारीमा चाहिँ लाग्न सकेका छैनन् भन्दा अब हामीसँग आएर हाई स्किल लिनुहोस्, त्यो तपाईँसँग अलिक इङ्ग्लिस पनि राम्रो छ, इङ्ग्लिस राम्रो हुँदै गर्दाखेरि अलिकति म्याच्योर पनि भइसक्नु भएको छ, उमेर पनि पाएको हुँदै गएको अवस्था छ, अब तपाईँले हाई स्किल एउटा चाहिँ अस्ट्रेलियन कोर्स पढ्नुहोस् भनेर हामी कान्तिपुर टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेजले, जस्तो कान्तिपुर होटल ट्रेनिङ सेन्टरले सिटिभिटीबाट सम्बन्धन लिएर पाठ्यक्रम चलाइरहेको छ भने कान्तिपुर टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेजले अस्ट्रेलियाको अस्क्वा जस्तो नेपालको सिटिभिटी गभर्मेन्ट बढी भने जस्तै अस्ट्रेलियाको अस्क्वा भन्ने जुन नेपालको सिटिभिटी भनेपछि त्यहाँको गभर्मेन्ट बडीसँग समन्वय गरेर कान्तिपुर टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेजले यो कुकरीको कोर्स चलाइरहेको छ। होटल म्यानेजमेन्ट विषयमा उसले यो कोर्स चलाइरहेका छौँ। हामीले यही कोर्स पढ्छन् जसले प्लस टू पास गरेका हुन्छन् ती विद्यार्थी, या ब्याचलरमा यहाँ पढ्दै गर्दा बिचमा छोडेकाहरू, या ब्याचलर पास गरेका बच्चाहरू पनि प्लस टू के अरे कान्तिपुर टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेजमा आएर पढ्न सक्छन्। अनि उनीहरूले त्यो कोर्स पढिसकेपछि उनीहरू नेपालमा हामीले जबमा भनेर खोज्दैन उनीहरूलाई। उनीहरूलाई सिधै दुबई, मालदिभ्स, बहराइन, साउदी अरेबियाका जुन 5-स्टार होटल छन् त्यहाँ चाहिँ हामीले अस्ट्रेलियन करिकुलम नेपालमा पढाएका छौँ। यो उनीहरूको यो कार्यक्रम यसरी पढेको छ, अस्ट्रेलियन गभर्मेन्टले स्किल एसेसमेन्ट गरेर त्यो सर्टिफिकेट पाएका छन् भनेर उहाँ देखाउँदा बित्तिकै, र यो प्लस टू गरेको बच्चाहरूको नेपालमा प्राय जसो आउने अहिलेको युवा बुढा पिँढीहरू इङ्ग्लिस मिडियममा आएका छन्, उनीहरूको इङ्ग्लिस लेभल पनि राम्रो छ, र यतातिरको अस्ट्रेलियन गभर्मेन्टले दिएको हरेक 2-3 वर्षमा इन्डस्ट्रीलाई चाहिने पाठ्यक्रम के हो त्यो अनुसारको उनीहरूले पाठ्यक्रम नयाँ चेन्ज गरेर हामीलाई पठाइदिएको छ, जसले गर्दा इन्डस्ट्री मैत्री पाठ्यक्रम भएको भएर दुबई, मालदिभ्स, बहराइनका 5-स्टार होटलमा सजिलै जागिर पाउने सम्भावना भएको भएर नेपालबाट हामी पोखरा जस्तो काठमाडौँमा पनि यो प्रोग्राम छैन, हामी नेपालमा एउटा मात्रै वानले वान कान्तिपुर टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज पोखराबाट दुबई, मालदिभ्स, बहराइनका 5-स्टार होटलमा डाइरेक्ट जब प्लेसमेन्ट गर्न सम्भव भएका छन्। त्यस कारणले गर्दा पोखरामा हामी इटरी, धनगढी, विराटनगर, काठमाडौँ, ललितपुर, भक्तपुरदेखि पोखरामा होस्टेलमा हाम्रै कलेजले होस्टेलको व्यवस्था गरेको छ, होस्टेलमा बसेर विद्यार्थी पढेका छन् र यिनीहरूले यहाँको यो कोर्स कम्प्लिट गरिसकेपछि 1-1.5 लाख जब 100% ग्यारेन्टी गर्ने गरी हामीले सञ्चालन गरिरहेका छौँ। यो विगत 12 वर्षदेखि सञ्चालित हुन्छ। भावी योजना हामीले हिजो जुन कान्तिपुर होटल ट्रेनिङ सेन्टरमा पढे अनि अनुभव बटुल्दै गए अनि तिनीहरू त्यो क्षेत्रमा त पिएचडी सरह भइसक्यो, 12-15 वर्ष अनुभव हुनु भनेको उनीहरूले चाहिँ उनीहरूसँग इङ्ग्लिस छैन भन्दा पनि इङ्ग्लिस राम्रो भइसकेको अवस्था छ काम गर्दा गर्दै, अनि दुबई, मालदिभ्स, बहराइनमा काम गरिरहेका अवस्था छन्। ती विद्यार्थीहरूलाई हामीले चाहिँ अहिले अस्ट्रेलियामा वर्क परमिटमा भनेर लगिरहेको अवस्था छ, अनि अस्ट्रेलियामै हामीले चाहिँ होइन त्यहाँ पनि कुकरीको कोर्स आवश्यकता रहेछ भनेर हामीले चाहिँ अस्ट्रेलियामा सुरु गरिरहेको छौँ विगत 3 वर्षदेखि। अब हामी न्युजिल्यान्डमा पनि छिटोभन्दा छिटो यो कोर्स सञ्चालनमा गर्दै गरेका छौँ, र हाम्रो उद्देश्य भनेको चाहिँ नेपालमा स्किल दिने, त्यसपछि मिडल इस्टका 5-स्टार होटलमा रोजगार जाने, त्यसपछि वर्क परमिटमा जानेलाई अस्ट्रेलियासम्म पुर्याउने, यही रोटेसनमा हामीले चलाइरहेको अवस्था छ। हामी आशा गरौँ ती स्किल मेनपावरहरू नेपालमा भोलि राम्रा पाँच तारे होटलहरू अझै बढ्दै जालान्, यहाँको टुरिज्म राम्रो होला, क्वालिटीको गेस्ट सरकारले भित्राउने अवस्था आयो भने ती मान्छे नेपालमा आएर काम गर्ने खालको अवस्था रहने खालको वातावरण बनोस् भन्ने अपेक्षा गर्ने हो। अब अहिले भने चाहिँ बेरोजगार युवाहरूलाई कलेक्सन गर्ने, कान्तिपुरमा पढाउने, कान्तिपुर होटल म्यानेजमेन्ट कलेजमा पढाउने, विदेशमा जबमा पठाउने, त्यसपछि अब बाँकी चाहिँ उसले उतैतिर बस्ने या नेपाल फर्किने भन्ने कुरा यहाँको राज्यको पोलिसी पनि कस्तो होला त्यो अनुसार रहला। अहिले भने वैदेशिक रोजगारकै लागि हामीहरूको संख्या बढी छ, हामी त्यही क्षेत्रमा काम गरिरहेका छौँ, स्किल मेन पावर रेडी गर्ने र विदेशमै रोजगारमा पठाउने अवस्था रहेको छ। फ्युचर प्लान पनि राज्यले केही पोलिसी ल्याए अर्को कुरा छ, नत्र यसैमा कन्टिन्यू गर्छ। एउटा बेरोजगार युवाहरू हुनुहुन्छ अथवा यहाँ नेपालमै पढ्नुभयो, ब्याचलर गर्नुभयो, प्लस टू गर्नुभयो अथवा एससीमा फेल हुनुभएको छ भने पनि कान्तिपुर होटल ट्रेनिङ सेन्टर विगत 22 वर्षदेखि सञ्चालितमा छ। यो संस्थाले तपाईँलाई तालिम दिन्छ, तालिमपछि नेपालमै रोजगार दिन्छ र वैदेशिक रोजगार या स्वरोजगारीमा पनि ग्यारेन्टी गर्छ। हामी सधैँ वैदेशिक रोजगार गरिरहेका छैनौँ कि स्वरोजगारीमा लाग्नेहरूको लागि पनि हामी होटल, क्याफे, रेस्टुरेन्ट अनि होमस्टेहरू त्यस्तो सञ्चालनमा गाउँ गाउँमा सञ्चालन गर्न चाहने व्यक्ति समूह, ट्रेकिङ ग्रुपमा जाने थुप्रै समूहहरू हुनुहुन्छ जसले फूडको सेक्टरमा काम गर्नुभएको छ, टुरिज्मको सेक्टरमा काम गर्नुभएको छ भने पनि हामीले छोटो अवधिको तालिम अथवा त्यही संस्थामा गएर दिने तालिम, म्यानेजमेन्टका तालिम अनि होटल रेस्टुरेन्ट क्याफेहरू सेटअप गर्ने कुराहरूमा पनि कान्तिपुर होटल ट्रेनिङ सेन्टरले यहाँहरूलाई यो सेवा दिने छ भन्ने कुराको सूचना दिन चाहन्छु भने कान्तिपुर टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेजमा एससी अहिले पास गरेका विद्यार्थीलाई 11-12 नयाँ भर्ना खुलेको छ। 11 हामी 52 सिट पढाउँछौँ, त्यसमा इन्ट्रान्स दिएर पास भएका विद्यार्थीलाई पढाउने गरिएको छ। प्लस टू पास गरिसकेपछि हामी त्यहीँबाट अस्ट्रेलियन डिप्लोमा कोर्स पनि पढाउने गर्छौँ। हामी डुअल सर्टिफिकेट प्रोग्राम पढाइरहेछौँ। अहिले हामी कान्तिपुर टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेजले 11-12 सञ्चालन गरेकोमा अरू थुप्रै पोखरामा थुप्रै कलेजहरूले 11-12 सञ्चालन गरेको छ। त्यसमा चाहिँ 6 बजेबाट 10-10:30 पढाउने, त्यसपछि चाहिँ दिउँसो स्कुल चलाउने कलेजहरू धेरै हुनुहुन्छ। हामीले चाहिँ दिउँसोमा पनि त्यो विद्यार्थीलाई 10:30 थ्योरी विषय पढाइसकेपछि फेरि 10:30 हामी कहीँ लन्च खान्छन् र ती विद्यार्थी 2 बजीसम्म बसेर त्यहाँ प्र्याक्टिकल विषयमा रेगुलर गर्छन्, जसले गर्दा उनीहरूले 2 सर्टिफिकेट पाएको हुन्छ। एउटा यहीँ यहाँनिर नेपाल एजुकेसन बोर्डले जुन अरू कलेजले दिन्छ त्यही सर्टिफिकेट पाउँछन् भने, अनि प्लस टू गर्दै गर्दाखेरि उनीहरूको त्यो 10 बजीबाट फेरि 2 बजीसम्म अर्को पाठ्यक्रम पढ्छन् जुन अस्ट्रेलियाको, जसले गर्दा अस्ट्रेलियाको सर्टिफिकेट पनि आउँदै गर्दा 11-12 वर्ष स्कुलमा बिताउँदै गर्दाखेरिको बच्चाले यता अर्को अस्ट्रेलियाको पनि सर्टिफिकेट पाउनु भनेको उता रोजगारीमा जाँदा मनोकी आमदानी गर्न सक्ने, राम्रो पोजिसनमा होटलमा काम गर्न सक्ने, रेस्टुरेन्टमा काम गर्न सक्ने हुन्छन् र उनीहरूको आमदानी पनि राम्रो भयो अनि राम्रो प्रपर्टीमा चाहिँ डाइरेक्ट जबमा लाग्ने पनि भयो। त्यस कारणले गर्दा पनि हामी प्लस टू पछि 100% जब ग्यारेन्टी भन्न सफल भएका छौँ र विद्यार्थीहरूले लामो समय दिएर 11-12 बेलामा ब्याचलर लेभलको एजुकेसन लिन्छु भन्यो भने कान्तिपुर टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेजमा 11-12 भर्ना हुनुको लागि पनि अनुरोध गर्छु। र प्लस टू पास गरेका विद्यार्थीहरू या प्लस टू दिएर बसेका विद्यार्थीको लागि डिप्लोमा इन कलिनरी आर्ट्स भन्ने जुन अस्ट्रेलियाबाट एफिलिएसन लिएको कोर्स छ त्यो कोर्स पढेर अनि यहीँबाट मिडल इस्टमा 1-1.5 लाख रुपियाँ तलब ग्यारेन्टी गर्ने गरी कलेजले सञ्चालन गरेको छ, त्यसमा पनि एकचोटि आएर कलेज भिजिट गर्नको लागि अनुरोध गर्छु।
1: हजुर, अहिले फेरि सोध्न मन लाग्यो, जस्तो विद्यार्थीको उत्साह चाहिँ कतिको देख्नुहुन्छ जब आउँछन् होइन,
0: हजुर बस्छु भन्ने नै हुँदैन। कान्तिपुर होटल ट्रेनिङमा आउनेलाई हामीले नेपाल र इन्डियामा रोजगार भनेका छौँ, त्यो केही समय होल्ड हुन्छन्। कान्तिपुर टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेजमा आउने विद्यार्थीको पेमेन्ट पनि अलिकति राम्रै छ अस्ट्रेलियाको पाठ्यक्रम पढाउने भनिरहँदा, अनि उनीहरूलाई 8.5 लाख रुपियाँ लिएर हामीले 6 महिनाको कोर्स पढाइरहेछौँ, होस्टल त्यहीँ हुन्छ, इभन लास्टमा जब प्लेसमेन्ट ग्यारेन्टी भनेर त्यो प्लेन टिकट मेडिकल सबै खर्च कलेजले बेयर गरेको हुन्छ। त्यसले गर्दा नि जाने संख्या त आतुर उनीहरूलाई हुने नै भए, तर हामीलाई के सम्मा हामीले कसरी काम गरेका छौँ भने दुबईको एमएच अल्साई कम्पनीले त्यहाँको 5-स्टार होटलले हामीलाई 20 कुक चाहियो भने चाहिँ हामी यहाँ 20 मात्रै भर्ना लिन्छौँ, अनि हामी उताबाट अहिले चाहिँ त अब 12-14 वर्ष भइसक्यो यसरी काम गरेको, हामी कहाँ अहिले पनि 80-90 डिमान्ड आइसकेको छ तर हामीले दिन सकिरहेको अवस्था छैन होइन। अब यस्तो छ कि त्यो 5-स्टार लेभलमा मान्छे चाहिनेलाई यहाँ पनि 5-स्टार लेभलकै विद्यार्थी खोज्नु पर्यो, त्यो कलेक्सनमा चाहिँ हामी अत्यन्त बढी ध्यान दिन्छौँ, तर उतातिर जब नपाउने भन्ने कुरा चाहिँ छैन, एकदम सजिलै जब पाइरहेको अवस्था छ, डिमान्ड पनि धेरै छ। तर हामीलाई कहाँनिर डर छ भने पाँच तारे होटलले एक डेढ लाख तलब दिन्छ भने अब हामी मान्छे पनि त्यही अनुसार दिनु पर्यो नि. अहिलेको जुन विद्यार्थीहरू अथवा अहिलेको बच्चाहरूको हुर्काई छ काममा लाग्ने खालको चाहिँ छैन. जुन तपाईँ हामी म अहिले 50 वर्षको भएँ मेरो म एसएलसी दिएर आएपछि कहिले गाउँ बजारमा गएर केही कुरा सिकेर म पनि केही कमाउने हुन्थे मलाई एउटा काम पाए हुन्थ्यो रोजगार पाए हुन्थ्यो भनेर गाउँबाट बजार झरेको अवस्था हो. मेरो पर्सनल कुरा गर्नुपर्दा र म काठमाडौँ चिरिया थिएँ म चितवनबाट त्यसरी गएको थिएँ. तर अहिलेको बच्चाहरूलाई एससी दिएको छ 11-12 पढेको छ अहिले पनि बाबा मम्मीले खाना चम्चाले खुवाइदिनु पर्ने परिस्थिति एउटा राम्रोसँग आइरन गर्न आउँदैन मेरो फ्युचर करियर म कहाँ जाने भन्ने कुरा उसले त्यति प्लान गर्नै सक्दैन. त्यस्तो अवस्था चाहिँ अहिले नेपाली युवाहरूमा हामीले बच्चाहरू त्यसरी हुर्काइरहेछौँ अथवा मैले पनि त्यसरी हुर्काइरहेको छु. त्यो परिस्थिति चाहिँ हाम्रो नेपालमा एकदम डरलाग्दो अवस्था छ. लाइफ स्किल नै दिन सकिरहेको छैन. सामान्यतया बिहान उठेर बेलुकासम्म मेरो बच्चा म आफूले के गर्ने भन्ने कुरो 12 क्लास पढ्ने बेलासम्म पनि आफ्नो आइरन गर्न आउँदैन आफ्नो खाना पकाउन आउँदैन आफूलाई मन लागेको चिज गर्न पनि उसले सक्दैन कि सबै अर्काको गाइडलाइनमा गरिरहेको छ. त्यो खालको युवा पुस्ता छ. त्यसले गर्दा अबको पुस्तालाई काम गर्नेमा प्रेरित गर्ने काममा लाग्ने आफ्नो करियर बनाउने भन्ने कुरा एक खालको बच्चा त ट्यालेन्टेड हुन्छ ऊ आफै डक्टर इन्जिनियर आइटी क्षेत्रमा जान्छु यो गर्छु त्यो गर्छु भन्ने खालको त्यो बच्चादेखि नै त्यो खालको हुँदो रहेछ. त्यो 30% बच्चाहरूमा कुनै बोल्नु नै पर्दैन. अरू 70% बच्चाहरू चाहिँ एकदमै भयावह अवस्था छ. स्कुलिङ पनि त्यसरी भएको छ स्कुलमा पनि त्यस्तो भएको छ. कोभिड पछि अहिले आएको बच्चाहरूमा चाहिँ त्यो खालको चाहिँ एकदमै अल्छीपन बच्चाहरूलाई यो मोबाइलले पनि बिगारेको होला. त्यो करियरमा फोकस गर्छु भन्ने खालको बच्चाहरू चाहिँ छैन. प्यारेन्ट्सले जबरजस्ती स्किल सिक्नुपर्छ भनेर ल्याउँछ तर त्यो क्षेत्रमा इन्डस्ट्रीमा लाग्न चाहिँ 50-60% चाहिँ अब नसक्ने हो कि जस्तो अवस्था चाहिँ यो भयावह अवस्था चाहिँ छ.
1: एकदम यिनै यही विषयमा छलफल गर्नुपर्ने पनि छ कि अहिले बच्चालाई हामीले यति परनिर्भर बनाइरहेछौँ कि
0: होइन
1: त्यही देखिएको त हो नि अहिले होइन त्यो परनिर्भरताको पराकाष्ठ भनौँ न देखि नै अझै यसको यसको अझै प्रभाव त अझै पछि पाउँछौँ होला हामीले जस्तो लाग्छ. यहाँले भने जस्तै बरु हाम्रो जेनेरेसनमा एक खालको थियो कि त्यो बेलासम्म होइन बुवा आमालाई पनि सहयोग गरिन्थ्यो केही गर्न पाए हुन्थ्यो भन्ने खालको थियो नि त. अहिले चाहिँ त्यो हराउँदै गएको छ. त्यो समय दिनुभयो हजुरलाई धेरै धेरै धन्यवाद छ.
0: धन्यवाद. रेडियो सफलताले मेरो केही कुराहरू राख्ने मौका पाएँ. कान्तिपुर होटल टेनिस सेन्टर कान्तिपुर टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज पर्यटन व्यवसायीहरूलाई नै सपोर्ट गर्नुपर्छ भनेर बेरोजगार युवाहरूलाई एकीकृत गर्दै रोजगार दिने उद्देश्यले सुरु गरिएको आज 20-22 वर्ष भएको अवस्था छ. मलाई यो भन्दा अगाडि पनि धेरै वर्ष अगाडि यो स्टेसनमा काम गर्ने अनि केही आफ्ना सफलताको भान्सा भन्ने कार्यक्रमै सुरु गर्ने मौका मिलेको थियो. आज धेरै समयपछि फेरि मलाई पनि यो ठाउँ दिनुभयो यसको लागि पनि धेरै धन्यवाद र आभार व्यक्त गर्न चाहन्छु.
1: धेरै धेरै धन्यवाद छ यो समयको लागि. कान्तिपुर होटल ट्रेनिङ सेन्टर तथा कान्तिपुर होटल एन्ड कान्तिपुर टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेजका संस्थापक अध्यक्ष विजय पौडेल सरलाई उहाँ आफैमा पनि एउटा सफलताको कथा हो. किनभने संघर्षशील जीवन एउटा सानो ट्रेनिङ सेन्टरबाट सुरु गरेर त्योभन्दा अगाडि अघि पनि बताउनु भयो उहाँको आफ्नै जीवनीबारे हामी कुनै बेलामा चाहिँ प्रस्तुत गर्नेछौँ कसरी सुरुवात गर्नुभयो भन्ने तर्फको. किनभने त्यो एउटा जेनेरेसन थियो कि केही गर्छु भन्ने हुटुटी मनमा र भनौँ न फ्यामिली ब्याकग्राउन्ड एकदम सम्पन्नशाली भएर लगर छोरा भनेर लगानी गरिदिएको अवस्था चाहिँ थिएन. आफैले सङ्घर्ष गर्दै यहाँसम्म आउनु भएको व्यक्तित्व हो र भोलिका दिनमा त्यो एउटा कथा पनि हामी प्रस्तुत गर्नेछौँ भन्दै यो समय दिनुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद दिँदै भोलि फेरि हामी नयाँ विषयवस्तुमा नयाँ अतिथि लिएर आउने नै छौँ. त्यो तिन दिनसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्. यहाँहरूको दिन शुभ रहोस्. शुभ दिन.

0: सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लाग्यो।
2: हेर न साङ्लो बोरो, बहिनीको विवाह टिको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
3: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने बोरो। जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
4: बेला तँलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडीमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
5: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस, पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575, 9807159747, 9857325575।
6: आयो है मासू, ताजा ताजा मासू।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट छ पोखरा रत्नचोक, प्रोप्राइटर शिव कुमार। सम्पर्क नम्बर 98052 67793, 97650 59 60।
2: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
3: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
2: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छिउँ गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
3: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
2: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
4: क्षयरोगबाट बच्न बच्चा जन्मिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
1: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्थाका

0: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
1: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि, सड़क अनुशासन सड़क नियम त सबैले मान्नै पर्छ नि।
0: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ,
1: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ, मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
0: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: के हेरेर डुलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852210050 9852170014
3: मन्जु तिमी त विदेश जान लाग्यौ रे
4: हो दिदी त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन अहिले त घर चलाउन साह्रै गाह्रो भयो विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी
3: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु अस्ति भर्खर रामबहादुर काकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई तिमी पनि विचार गर है विचार गर जाने नै भए बुझेर मात्र जाऊ
4: खै के गर्ने गर्ने दिदी
5: रोजगारीको लागि उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ
6: नेपाल सरकार विज्ञापन बोर्ड
7: बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिप्लेढुङ्गा पोखरा सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ आफूलाई मन पर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकेलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुवर सम्पर्क 9811762983 9855852855 सम्झनुहोस् है बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार
8: मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले
9: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
8: अनि कहाँ छ छोरा यो पसल
9: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि
10: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
9: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
8: पोखरा दुई बिन्दवासिनी बस पार्क
9: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा
8: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
9: मोबाइल नम्बर 9846059581
8: 9166715475

0: सफलता
1: सफलता
2: मेरो सफलता
3: हाम्रो सफलता
4: हामी सबैको सफलता
3: साथै सफलता हामी सबैको सफलताको लागि
5: रेडियो सफलता 103.4 मेगाहर्ज
6: सुन्न मन लाग्यो।

0: लोग मरे नि के हो
1: हेर त रगतै रगत भो छ्या म त त्यस्तो हेर्न नि सक्दिन
0: तेरिका कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बीचबाट पो बाटो काटेको
1: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
0: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त अब
1: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
2: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौं जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
6: के तपाईलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्था हाछ्यू गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनी दुल्लो हुने उमेर अनुसार योनी सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
5: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ
6: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
5: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 98560-28104
6: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
7: विगतको 20 वर्षदेखि हजुर सेवामा समर्पित
8: वेस्टर्फले ल्यायो नयाँ जम्बो कम्बो अफर अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस
7: अब सबैको लागि वेब सर्फर भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट आइपिटिभी डिजिटल टिभी कर्पोरेट इन्टरनेट इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू www.websurfer.com.np
9: हामी सुरक्षित छौ उनीहरू संकटमा छन् जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ
10: सफा कपडा संकलनमा हातेमालो गरौ पुरानो तथा सफा कपडाहरू सहयोग गरौ
9: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ
10: कपडामा केवल कपडा मात्र होइन तपाईको माया र सम्मान पनि हुन्छ
9: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउ सफा कपडा संकलन अभियानलाई सफल पारौ
10: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौ
9: प्रयास नेपाल पोखरा महानगरपालिका वडा नम्बर 13 बाजापाटन सद्भाव टोल सम्पर्क नम्बर 98560-11-86 98460-35111 सम्पर्क नम्बर फेरि एकपटक 98460-35111
11: Studio time. It's 9.

नमस्कार, जहाँ संचार त्यहाँ विकास रेडियो सफलता 103.4 मेगाहर्ज तयार पारेको बिहान 9 बजेको खबर संगालोमा समाचार कक्षबाट म मौद अधिकारीको हार्दिक स्वागत छ। खबर संगालोको शुरूमा मुख्य खबरका शीर्षकहरू। विद्यालयको विदा घट्यो, प्रार्थना र खाजा समय पनि निर्धारण। लुम्बिनीमा उसु तपोवनको नयाँ केन्द्र, अध्यात्म वेलनेस पर्यटनमा नयाँ आयाम। प्रतिनिधि सभा बैठकमा आज प्रधानमन्त्री नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाब दिने। डीडीसीबाट सितैमा दूध घिउ खाने व्यवस्था तत्काल रोक्न कृषि मन्त्रीको निर्देशन। र पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज पनि चार प्रदेशका विभिन्न ठाउँमा चट्याङसहित वर्षाको सम्भावना। अब सुनौ पूरा समाचार। हप्तामा शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा हुन थालेपछि शिक्षा

गर्नुपर्ने वक्यौता रकम प्रचलित कानून बमोजिम असुल उपर गरी एक महिना भित्र मन्त्रालयलाई जानकारी दिन निर्देशन दिँदै दूध संकलनदेखि दुग्ध पदार्थ बिक्री वितरण बिलिङ प्रणाली लेखा प्रणाली सम्पत्ति तथा एजेन्सी अवस्था लगायत संस्थानबाट प्रवाह हुने सम्पूर्ण प्रक्रियालाई नेपाल सरकारले स्वीकृत गरेको शासकीय सुधारका 100 बुँदे कार्यसूची बमोजिम 3 महिनाभित्र विद्युतीय अभिलेखमा आबद्ध गर्न निर्देशन दिएको छ। यस्तै संस्थानमा कार्यरत सबै प्रकारका कर्मचारी र कामदारको अनिवार्य विद्युतीय हाजिरी गराउने र त्यस्तो विद्युतीय हाजिरीबाट प्रमाणित भएको अवस्थामा मात्र नियमित र बढ़ी समयका लागि गरिने भुक्तानी प्रदान गर्न र प्रचलित कानूनले तोके बमोजिमको सुविधा मात्र दिने प्रावधान मिलाउन कर्मचारी तथा कामदारका लागि आचार संहिता जारी गरी कड़ाईका साथ लागू गर्न निर्देशन दिएको छ। संस्थानको भौतिक सम्पत्तिको लागत अध्यावधिक गरी त्यसको व्यावसायिक योजना बनाउन प्रत्येक कर्मचारीलाई लक्ष्य सहित कार्य सम्पादन विवरण दिने व्यवस्था तथा कार्य विवरण बमोजिम मूल्याङ्कनको सूचाङ्क तयारी गर्न मूल्याङ्कन हुने व्यवस्था गर्न र मुख्य कार्य सम्पादन सूचक 2 कार्य जिम्मेवारी तोक्न पनि निर्देशन दिएको छ। निर्देशिकामा संस्थानले आफूले गर्ने र अरूलाई गराउने कामको सूची तथा कार्य सम्पादनको फ्लो र प्रक्रिया अभिलेख अंकित गरी बिजनेस प्रोसेस रिस इन्जिनियरिङ तयार गरी सुधारको विवरण मन्त्रालयमा पठाउन भनिएको छ। यस्तै दुग्ध विकास संस्थान अन्तर्गतका प्रत्येक विवरण आयोजना तथा उत्पादन केन्द्र प्रमुख लगायत कार्यरत कर्मचारीलाई संस्थान नाफामा रहेर नय गरी दुग्ध संकलन तथा दुग्ध पदार्थको बिक्री वितरण सम्बन्धी कारोबारको लक्ष्य दिए सोही आधारमा कार्य सम्पादन मूल्याङ्कन गर्नुपर्ने व्यवस्था गरिएको मन्त्री चौधरीले बताउनुभएको छ। नेपाली सेनाले विगतका वर्षमा संचालित उद्धार तथा राहत अभियानबाट प्राप्त अनुभव र सिकाएका आधारमा यस वर्ष मनसून पूर्व तयारी तथा प्रतिक्रिया योजना तयार गरी कार्यान्वयनमा ल्याउने भएको छ। यस अभियानमा संघीय प्रदेश तथा स्थानीय सरकारका निकाय अन्य सुरक्षा निकाय गैर सरकारी संस्था तथा स्थानीय समुदायसँग सहकार्य र समन्वयलाई विशेष प्राथमिकता दिएको छ। सेनाका अनुसार विपदको समयमा तत्काल परिचालन हुन सक्ने गरी जिल्ला स्थित गढ़ तथा गुल्मको आवश्यक संख्यामा फौज तयारी अवस्थामा राखिएको छ। प्रदेश स्थित सबै पृथनामा आवश्यक उद्धार उपकरण सहित विशेष क्षमतायुक्त खोज तथा उद्धार टोली तैनात गरिएको छ। यसले बाढ़ी पहिरो तथा अन्य विपदका घटनामा छिटो र प्रभावकारी उद्धार सम्भव हुने अपेक्षा गरिएको छ। विपदको समयमा दुर्गम क्षेत्रमा उद्धार तथा राहत सामग्री पुर्याउन सेनाले हेलिकप्टर तथा अन्य हवाई साधनलाई पनि तयारी अवस्थामा राखेको जनाइएको छ। काठमाण्डु बाहेक सुर्खेत इटहरीमा एक एकवटा हेलिकप्टर स्ट्याण्ड बाई राखिएको सैनिक सम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। मनसूनको शुरूआतसँगै 7 प्रदेशमा परिचालन हुन सक्ने गरी अन्य हवाई साधनहरू काठमाण्डुमा तयारी अवस्थामा राखिने व्यवस्था मिलाइएको छ। मौसम पूर्वानुमानका आधारमा 2 हवाई साधनलाई उपयुक्त स्थानमा पूर्व तैनात गर्ने योजना रहेको सेनाले जनाएको छ। बाढ़ी तथा पहिरोका कारण राजमार्ग अवरूद्ध भएमा तत्काल यातायात सञ्चालन गर्न विभिन्न स्थानमा बेली ब्रिज तयारी अवस्थामा राखिएको छ। धादिङको गजुरी चितवनको भरतपुर तथा बारकको जितपुरमा 1 सेट बेली ब्रिज राखिएको सेनाले जनाएको छ। साथै गाड़ी मार्फत सजिलै आवश्यकता भएको स्थानमा पुर्याएर तुरन्त सञ्चालन गर्न सकिने 3 द्रुत यान्त्रिक पुलहरू गौचर स्थित ब्यारेकमा राखिएको छ। विशेष उद्धार कार्यका लागि शीघ्र प्रतिकार्य टोलीलाई गौचर ब्यारेक काठमाण्डुमा तयारी अवस्थामा राख्ने व्यवस्था गरिएको निर्देशनालयले जनाएको छ। उक्त टोलीलाई हवाई साधन मार्फत तुरन्त प्रभावित क्षेत्रमा परिचालन गर्न सकिनेछ। मनसूनजन्य विपदका समयमा घाइते तथा प्रभावित नागरिकलाई तत्काल स्वास्थ्य सेवा उपलब्ध गराउन देशभरका सैनिक अस्पताललाई चिकित्सक सहितको टोली परिचालन गर्न सकिने गरी आवश्यक जनशक्ति उपकरण तथा औषधि तयारी अवस्थामा राखिएको छ। यसका साथै प्रत्येक पृथ्वीमा औषधि खाद्यान्न तथा अन्य राहत सामग्री व्यवस्थापन गरिएको नेपाली सेनाले जनाएको छ। आवश्यक परेको अवस्थामा सैनिक इन्जिनियरिङ विभागबाट हेभी इक्विपमेन्ट तथा अपरेटर सहितका सवारी साधन तुरन्त परिचालन गर्न सकिने गरी तयारी अवस्थामा राखिएको छ। यसले पहिरो पछ्याउने सड़क खुलाउने तथा क्षतिग्रस्त संरचनाको मरमत जस्ता कार्यमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको छ। विपद व्यवस्थापन केवल एउटा निकायको प्रयासबाट मात्र सम्भव नहुने भन्दै स्थानीय समुदाय र सबै सरकार भएका निकायबीच समन्वयात्मक तथा योजनाबद्ध प्रतिकार्य आवश्यक रहेको नेपाली सेनाले जनाएको छ। सरकारले प्रेस काउन्सिल नेपालको रिक्त रहेको अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको छ। नेपाल सरकार सूचना तथा संचार मन्त्रालयले आज एक सूचना जारी गर्दै प्रतिस्पर्धात्मक प्रणालीद्वारा एकजना योग्य उम्मेद्वार छनौट गर्नका लागि आवेदन माग गरेको हो। इच्छुक र कायोग्य व्यक्तिले आगामी 2083 साल जेठ 18 गते कार्यालय समयभित्र मन्त्रालयमा दरखास्त पेश गर्न भनिएको छ। त्यस्तै सरकारले
सूचना तथा संचार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्थाको रिक्त अध्यक्ष पद भर्तीका लागि आह्वान गरेको छ। मन्त्रालयले खुल्ला प्रतिस्पर्धात्मक प्रणालीबाट योग्य व्यक्ति छनौट गर्ने प्रक्रिया अगाडि बढ़ाएको हो। मन्त्रालयद्वारा प्रकाशित सूचना अनुसार योग्यता पुगेका इच्छुक नेपाली नागरिकले 2083 जेठ 18 गते सोमबारसम्म आवेदन दिन सक्नेछन्। दरखास्तका लागि आवश्यक पर्ने विस्तृत विवरण मापदण्ड र फारम मन्त्रालयको आधिकारिक वेबसाइट mocit.gov.np मा उपलब्ध गरिएको छ। संघीय संसद प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ। बिहान 11 बजे बस्ने बैठकमा प्रधानमन्त्री वीरेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविधा गौतमले प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। बैठकमा मन्त्री गौतमले मतदाता नामावली पहिलेक 2083माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। साथै उहाँले राष्ट्रिय विधि विधान प्रयोगशाला स्थापना र संचालन विधेयक 2081माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। बैठकमा अर्थमन्त्री डाक्टर सोनी वाग्लेले वैकल्पिक विकास वित्त परिचालन विधेयक 2082माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र उक्त विधेयकमाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने हुन्छ। अर्थमन्त्री डाक्टर वाग्लेले वैकल्पिक विकास वित्त परिचालन विधेयक 2082लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न सम्भावित कार्यसूची उल्लेख छ। डाबर नेपाल प्रालीको उत्पादन डाबर हनी न्यून गुणस्तरको भेटिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले नमूना परीक्षण गर्दा सो खाद्य पदार्थ न्यून गुणस्तरको भेटिएपछि सो खाद्य पदार्थ बजारबाट तत्काल फिर्ता गर्न र बिक्री वितरण नगर्न समेत उत्पादक कम्पनीलाई आदेश दिएको विभागले जनाएको छ। खाद्य स्वच्छता तथा गुणस्तर ऐन 2081 दफा 38(2) प्रावधान बमोजिम उक्त ब्याज नम्बरका सबै हनी बजारबाट तत्काल फिर्ता गर्न आदेश दिएको विभागले जनाएको छ। त्यस्तै विभागले म्याग्नेसियम ग्लाइसेनेट रहेका कुनै पनि खाद्य पदार्थको उत्पादन बिक्री वितरण नगर्न आग्रह गरेको छ। त्यस्तो खाद्य पदार्थ बिक्री वितरण गरिएको पाइएमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन 2081 बमोजिम कार्यवाही हुने समेत विभागले जनाएको छ। अब एउटा मौसम सम्बन्धी जानकारी। देशका तराई र पहाड़ी भेगमा आज गर्मी बढ़ेको छ। केही ठाउँमा भने पानी परेको छ। गैराती पूर्वी र मध्य भेगका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। तराई क्षेत्रमा भने तापक्रम बढ़्दो छ। धनगढ़ दिपाल र नेपालगंजको तापक्रम 40 डिग्री सेल्सियस भन्दा माथि पुगेको छ। आज र भोलि पनि गर्मी बढ़ने तथा केही ठाउँमा हल्कादेखि मध्यमसम्म वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागको थोरै ठाउँहरूमा मध्य प्रदेशका लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाड़ी भूभागका साथै पम्बावती र गण्डकी प्रदेशका तराई भूभागका 1-2 ठाउँमा मध्यमसम्म वर्षा र हिमपातको सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराई भूभागका तापक्रम बढ़ने महाशाखाले जनाएको छ। महाशाखाका अनुसार भोलिको मौसम पनि यस्तै हुनेछ। यिनै खबरसँगै हामी बिहान 9 बजेको खबर सङ्गालको अन्त्यमा आइसकेका छौं। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू फेर एकपटक। नमस्कार। जहाँ संचार त्यहाँ विकास रेडियो सफलता 103.4 मेगाहर्ज तयार पारेको बिहान 9 बजेको खबर संगालोमा समाचार कक्षबाट म मधु अधिकारीको हार्दिक स्वागत छ। खबर संगालोको शुरूमा मुख्य खबरका शीर्षकहरू। डीडीसी सुधारका लागि कृषि मन्त्री चौधरीको 9 बुँदे निर्देशन। मनसून जन्य विपद प्रतिक्रियामा जुट्यो सेना। प्रेस काउन्सिल सहित सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष पदका लागि आवेदन दरखास्त आह्वान। प्रतिनिधि सभाको बैठक आज पनि बस्ते। डाबर हनी न्यून गुणस्तरको भेटियो। बजारबाट तत्काल फिर्ता गर्न आदेश। र देशका धेरै ठाउँमा गर्मी केही ठाउँमा वर्षा र हिमपातको सम्भावना। रेडियो सफलता तयार पारेको बिहान 9 बजेको खबर संगालको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगन गरेर साथमा रेडियो सफलताको मोबाइल एप्लिकेशन डाउनलोड गरेर संसारभर सुन्न सक्नुहुनेछ। हाम्रो संचार बुलेटिन अहिले 6 बजे खबर संगाल आउनेछ। हामी छौं सफलताको पाइलामा। अब केही बेर सुन्न सक्नुहुन्छ विभिन्न गीत संगीतहरू। रेडियो सफलता सुन्दै गर्नुहोला।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट सप पोखरा रत्नचोक प्रोप्राइटर शिव कुंवर, सम्पर्क नम्बर 98052 67793, 97659 50960। दोस्ती टु मिट सप
2: नमस्कार सेन्सेविका दिदी।
3: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
4: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
3: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
2: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
3: हो त,
4: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
3: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
7: वेस्ट सर्फले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
6: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू को लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
7: कन्ट्याक्ट 0615530050, 0615589848।
6: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।
8: ए हेर्नुस् त, यो समाचार त कस्तो असम्मको छ, स्योर गर्दिन कि क्या हो?
9: पख्नुस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौं।
10: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा सेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
8: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा,

0: escuchar el Yuka o el Gonazo, mis chocas, chau, yo quiero ya no la digo, buena.
1: Bobura, hambra maita, poni, te ahí va a tocar, Yuka, Sotor, Rieling, Ragera, Duka, Batio, Piago, Sito, Kichin, Peunaino.
2: Tito, Wahali, say, hambra, Pofiri, Graco, Lipani, Bigota, Eka, especially Ki, Gurustri, Shiba, Prodhanga, the Aikua, Shamik Shakasta, Utokli, Bigota, Pato, Shudiki, Aluminium, Estel, and Metal, Harukua, Yote, Chanamuni, Bato, Sivati, the Aira, Hikosa.
3: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
4: सम्पर्क समीक्षा काष्ठ उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक फोन नम्बर 0161541994 5419085 उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा फोन नम्बर 0161525904 Aluminium metal udyog Porsang 5 pokhara Radha Krishna marka gunastariya saman rojau asal upabhokta ko parichay diu

0: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: लव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर।

0: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई।
1: हो नि, पोखरा मुस्ताङ देखि बन्दीपुर सम्म, मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
2: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
1: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
3: डिभिजन वन कार्यालय कास्कीको सूचना। सुक्खा याम तथा खडेरीको मौसममा वन डढेलो लागि वन पैदावार, वन्य जन्तु तथा पशु पक्षी समेतलाई हानि नोक्सानी पुर्याए समग्र वातावरणमा नकारात्मक असर पर्न सक्ने सम्भावना भएकोले सुक्खा याम तथा हावाहुरी लाग्ने समयमा आफ्नो गाउँघर वरिपरिको वन क्षेत्रलाई वन डढेलोबाट जोगाए वन संरक्षण तर्फ अग्रसर हुन सबैमा अनुरोध छ।
4: प्रथम कदाचित वन डढेलो लागिहालेमा वन उपभोक्ता समूह लगायतका सम्बन्धित पक्षीहरू मिली तत्काल नजिकको वन कार्यालय तथा सुरक्षा निकायमा वन डढेलोको सूचना गर्ने तथा स्रोत र साधनले भ्याएसम्म सम्बन्धित सबै पक्षसँग सहकार्य गरी वन डढेलो तत्काल नियन्त्रण गर्न तथा निभाउन प्रयत्न गर्नुहुन हार्दिक अपील गर्दछ।
3: अनुरोधक डिभिजन वन कार्यालय कास्की बगर पोखरा। सम्पर्क नम्बर 061-570-171।
5: सफलता स्टुडियो टाइम।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811487488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: शुभ प्रभात। बस, आज हामी के विषयमा छलफल गर्छौ?
3: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
2: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
4: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
2: हो, अरू भन त।
5: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
6: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
2: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
7: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
8: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
6: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
2: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो
2: बाबु म तिमीलाई रोक्दिन तर यति याद राख्नु हामी दुई जनाको प्राण तिमी भाड्किएको छ छोरा।

0: स्टडी एब्रोड जुनसुक विषय में उच्च शिक्षा का लागि अस्ट्रेलिया यूएसए यूके कैनेडा न्यूजीलैंड हजुर को गंतव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 061570736 9856320325 9806535480 साथै आयएलएस र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिम का साथ प्रदान गरिन्छ।
1: के रटोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरी राखु जस्तो कता बनाएछ
2: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचादी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचादीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचादी दुकान जान्छु नि
3: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
2: सम्पर्क दीप सुनचादी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9825270014
4: अब लेजर प्रविधि द्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
0: के तपाईलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दोल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
4: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बिहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
4: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061574668 मोबाइल नम्बर 9850628104
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
5: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ
6: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ
5: याद गर्नुहोस् कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट सादा एवं ड्रिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ
6: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला
5: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061520179
7: लौननी दाई वनमा त आगो लागेछ निभाउन जाऊ न
8: हो त नि एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा भुने भयो
9: हाम्रो वन हाम्रो धन डरेलोबाट जोगाउन गरौँ जतन वनमा डरेलो लगाउनु कानूनी अपराध हो डरेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ वन जोगिए मात्र हामी जोगिन्छौ
10: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

0: सफलता
1: सफलता
2: मेरो सफलता
3: हाम्रो सफलता
4: हामी सबैको सफलता
3: साथै सफलता हामी सबैको सफलताको लागि
5: रेडियो सफलता 103.4 मेगाहर्ज
6: सुन्न मन लाग्यो।

0: मेरी बुहारी कति राम्री आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
1: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
0: अनि कहाँ छ छोरा यो पसल?
1: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
1: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
0: पोखरा दुई बिन्दवासिनी बस पार्क।
1: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेशनका साथ अब तपाईँहरूकै सेवा।
0: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
1: मोबाइल नम्बर 9846059581
0: 9166154475।
3: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055007 मुन्सरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड
1: Studio Time.

0: नमस्कार, म संगीतकार जय कुमार परियार। तपाईं यति बेला सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ज।
1: रेडियो सफलता 103.4 मेगाहर्ज।
2: सुन्न मन लाग्यो।

0: हेर न साङ्लो बरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने, बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे।
2: बेला तलाई स्यालेरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस, पोखरा 17 बिरौटा, राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575, 9807157, 9507325575।
3: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
4: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
3: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
4: ऊ र मैले त सोचेकै थिइन, यी त घरभित्रका सामान्य कुरा होला नि भनेर।
3: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
4: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
5: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिना सम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
6: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
9: वेस्ट सर्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 मा 1 वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 मा 2 वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
8: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
9: कन्ट्याक्ट 0615530050, 0615589848।
8: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।
10: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
11: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा विद्युतकी राइस मिल भएको घरमा पानी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
10: ए हो र, ल त्यसो भए म ढुक्क भएन।
12: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
10: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी। मोबाइल नम्बर 9846054635, 9864043853।

0: नमस्कार, हम छोटी
1: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
2: सुन्न मन लाग्यो।

0: हामी जीवन भर दिन रात दुख गरेर कमाएको पैसा आफ्ना छोरा छोरीको शिक्षा दीक्षामा खर्चिन्छौ।
1: हामी सन्तानको खुसीको लागि उनीहरूका हरेक इच्छा पूरा गर्छौ।
0: तर सोच्नुहोस् त के हामीले उनीहरूलाई असल संस्कार दिनका लागि पर्याप्त समय दिएका छौ त?
1: यदि दिएका छैनौ भने हामी आफ्ना सन्तानलाई बिगारिरहेका छौ।
0: त्यसैले आफ्ना सन्तानलाई असल व्यक्ति बनाउन उसले गर्ने हरेक कार्यमा आजदेखि मेहनत गर्न सिकाऊ।
2: जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धसम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल सुरु गरौँ हुन्न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
3: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
4: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
3: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
2: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
3: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ।
4: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
3: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
2: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: हजुरआमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने
1: हो नि। ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन्। ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन। ज्येष्ठ नागरिकको उचित हेरचाह स्वास्थ्य सुरक्षा र सम्मान गरौं। उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौं।
2: अनुरोध: गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा।

0: अनलाइनमा सस्तो दरमा सामानहरू देखाई अग्रिम रकम भुक्तानी गर्न लगाउने र पैसा आएको छैन भनी व्हाट्सएप कलमा स्क्रिन सेयर गर्न लगाएर ओटिपी लिई खाता ह्याक गरी ठगी गर्ने जस्ता अपराध बढ़िरहेकाले यसप्रति सावधान रहनुहुन अनुरोध गर्दछौ।
1: कुनै पनि व्यक्तिलाई आफ्नो स्क्रिन सेयर गर्ने ओटिपी दिने नगरौं, ठगी हुनबाट बचौं।
2: जनहितका लागि रेडियो सफलता 103.4 MHz।

0: होइन नानीलाई के भयो किन रोइरहेको
1: हेर्न दिदी झाडा पखाला लागेर बेहाल छ
0: ए यस्तो सबै अहिलेको फोहोर पानीले गर्दा हो त्यसैले पानी उमालेर वा फिल्टर गरेर मात्र खाने बानी बसाल्नु पर्छ बुझ्यौ
1: रोग लागेपछि पछुताउनु भन्दा रोग लाग्नै नदिनु बेस
2: जनहितका लागि रेडियो सफलता 103.4 MHz

0: सालजी अहिले चलेका फिल्मका गीतहरूका भिसिडीजहरू छैनन्, मलाई देखाउनुहोस् न।
1: या बहिनी, के गीतका सिडी मात्रै छेउ? मसँग त अस्ति चलेको फिल्मको
2: भिसिडी
0: कसरी हुन सक्छ त्यस्तो? यति छिटो नै बजारमा असली फिल्मका भिसिडीजहरू आउँछन् र भने
1: अलि सुस्तरी बोल न, मैले पाइरेट भिसिडीहरू पनि बेच्ने गरेको छु कि।
0: साउजी, तपाईँलाई थाहा छ यस्तो कानुनी रूपमा अपराध हो, पक्नुहोस् तपाईँलाई, अब पुलिस आएपछि थाहा पाउनुहुनेछ। आफूलाई फाइदा हुन्छ भनेर पाइरेट भिसिडिज अथवा सिडिजहरू नबेचौ, यो कानुनी रूपमा अपराध मानिन्छ।

0: साउजी जुस पाऊ न
1: ल लिनुस जुस
0: छोरी एकैछिन सामान लिँदै गर है
2: हस मामु खै हेर्नु पर्यो डेट एक्सपायर हुन्छ भन्थे अंकल यो त डेट एक्सपायर भएको होइन र
1: किन हुनु नि नानी तिमी यति सानो भएर ठुलोलाई सिकाउँछौ
0: के भयो छोरी
2: मामु यो जुस त डेट एक्सपायर भइसके रहेछ
0: खै खै हेर ल हो त रहेछ तपाईँ हामीलाई हेप्नु भएको राख्नुहोस् तपाईँको जुस अबदेखि यस्तो म्यास सकिएको सामान कहिल्यै पनि नबेच्नुहोला बालक वृद्ध भनेर कसैलाई पनि नहेपौ म्यास सकिएका सामान बेच्नु जघन्य अपराध हो
3: जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज

0: घुस लिनु र दिनु भनेको गैर कानूनी हो। त्यसैले कुनै पनि क्षेत्रमा हुन सक्ने भ्रष्टाचार रोक्न सबैले आफ्नो ठाउँमा प्रतिबद्ध हौ, समाजमा सुशासन कायम गरौं।
1: जनहितका लागि रेडियो सफलता 103.4 MHz।

0: ब्यान ब्यान कहीं नला काऊ
1: मेरी आमोइनी घर बनाने लायक कुरा तत्त्वाय पनी चाचनी कई बार यह घर को लगे काश को जाल जोका अजल गन्या समिस्त काश्च उद्योग की रजान लाएगो वही ना
0: हो बुरा हमरा माइता पनी त्याही बात जाल ढोका सटर रेलिंग राखे रा ढूँक का बात है उप्त्यां गौसिता के चिंते होना ही ना
2: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 5 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
3: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
4: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक फोन नम्बर 0161 541 9584 उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा फोन नम्बर 0161 525 9004 स्टील आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौं असल उपभोक्ताको परिचय दिउँ।
5: लौन नि दाई वनमा त आगो लागेछ निभाउन जाऊ न।
6: हो त नि एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा भने भयो।
7: हाम्रो वन हाम्रो धन डरेलोबाट जोगाउन गरौ जतन। वनमा डरेलो लगाउनु कानूनी अपराध हो। डरेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ। वन जोगिए मात्र हामी जोगिन्छौ।
8: अनुरोध गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: साउजी जुस पाउन
1: ल लिनुस जुस
0: छोरी एकैछिन सामान लिँदै गर है
2: हस मामु खै हेर्नु पर्यो डेट एक्सपायर हुन्छ भन्थे अंकल यो त डेट एक्सपायर भएको होइन र
1: किन हुनु नि नानी तिमी यति सानो भएर ठुलोलाई सिकाउँछौ
2: के भयो छोरी मामु यो जुस त डेट एक्सपायर भइसकेको रहेछ
0: खै खै हेर ल हो त रहेछ तपाईँ हामीलाई हेप्नु भएको राख्नुहोस् तपाईँको जुस अबदेखि यस्तो म्यास सकिएको सामान कहिल्यै पनि नबेच्नु होला बालक वृद्ध भनेर कसैलाई पनि नहेपौ म्यास सकिएका सामान बेच्नु जघन्य अपराध हो
3: जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लाग्यो रुखो।

तपाईको भोक लाग्दाको साथी मनसराताज चिकन बिरानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसराताज।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुलसरा ताप चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: ए लौ न लौ लौ चट्याङ पर्ने आटो सबै जाने यता आओ त यता यो ठूलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि, चट्याङ गर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
6: वेस्ट सल्फर ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
5: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू
7: यही घैटाको पानी खाइदिउँ कि क्या हो?
8: नाइ बाबु, वर्षाको समय छ, पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ, न त बिरामी होइएला।
9: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार। हैजा, झाडा पखाला र डेङ्गु जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाइमा ध्यान दिऊ। घर वरपर पानी जम्न नदिऊ, स्वस्थ बनाऊ।
10: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: गरी ठगी गर्ने जस्ता अपराध बढ़िरहेकाले यसप्रति सावधान रहनु हुन अनुरोध गर्दछौ।
1: कुनै पनि व्यक्तिलाई आफ्नो स्क्रिन शेयर गर्ने ओटीपी दिने नगरौ, ठगी हुनबाट बचौ।
2: जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज।

0: हामी जीवन भर दिन रात दुख गरेर कमाएको पैसा आफ्ना छोरा छोरीको शिक्षा दीक्षामा खर्चिन्छौ।
1: हामी सन्तानको खुसीको लागि उनीहरूका हरेक इच्छा पूरा गर्छौ।
0: तर सोच्नुहोस् त, के हामीले उनीहरूलाई असल संस्कार दिनका लागि पर्याप्त समय दिएका छौ त?
1: यदि दिएका छैनौ भने हामी आफ्ना सन्तानलाई बिगारिरहेका छौ।
0: त्यसैले आफ्ना सन्तानलाई असल व्यक्ति बनाउन उसले गर्ने हरेक कार्यमा आजदेखि मेहनत गर्न सिकाऊ।
2: जनहितका लागि रेडियो सफलता 103 थोप्लो

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लाग्यो।

0: साउजी अहिले चलेका फिल्मका गीतहरूका भिसिडीजहरू छैनन्, मलाई देखाउनुहोस् न।
1: या बहिनी, त्यो गीत क्यासिटी मात्रै छौ, मसँग त अस्ति चलेको फिल्मको भिसिडी पनि छ।
0: कसरी हुन सक्छ त्यस्तो? यति छिटो नै बजारमा असली फिल्मका भिसिडीजहरू आउँछन् र भने।
1: अलि सुस्तरी बोल न, मैले पाइरेट भिसिडीहरू पनि बेच्ने गरेको छु कि।
0: साउजी तपाईँलाई थाहा छ यस्तो कानूनी रूपमा अपराध हो, पक्नुहोस् तपाईँलाई, अब पुलिस आएपछि थाहा पाउनुहुनेछ। आफूलाई फाइदा हुन्छ भनेर पाइरेट भिसिडिज अथवा सिडिजहरू नबेचौ, यो कानूनी रूपमा अपराध मानिन्छ।
2: सफलता 103.4 मेगाहर्ज।

0: मेरी बुहारी कति राम्री आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
1: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
0: अनि कहाँ छ छोरा यो पसल?
1: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
1: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
0: पोखरा दुई बिन्दवासिनी बस पार्क।
1: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
0: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
1: मोबाइल नम्बर 98460-59581
0: 98165-75।
3: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5-0 किलोमिटर।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साटफेर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161-535-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-89-989।
2: बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
3: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
2: बाल बालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
3: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
2: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
3: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
4: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
5: होइन के भन्छ यो रेडियाले तिल लगाता कान्छ।
4: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 0161-574-225, 98560-2140, 98560-60127 र 98038-2140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: ममता ए ममता दुई कप चिया लिएर आइज त, यहाँ अन्टी आउनु भएको छ।
1: आन्टी दिनुहोस् चिया।
2: को हो नानी, कुन स्कुलमा पढ्छौ?
0: ल ल चिया राखने भित्र जा, यहाँ अस्मिता त पनि काम गर्न ल्याएको लागि कसले पढाइरहन्छ।
2: हेर सरू त साथी भनेर हुँदैन, भर्खर 12-13 वर्षको केटीलाई काम गराउँछस्, पढाएकी पनि छैनस्, यो बाल अपराध हो।
0: हो अस्मिता, तैले मेरो आँखा खोलिदिस्, उसलाई म अब घरेलु कामकाजबाट मुक्त गराउँछु र पढाउँछु पनि।
3: बाल श्रम रोकौ, बाल श्रम धार्मिक रूपमा पाप, सामाजिक रूपमा अन्याय र कानूनी रूपमा अपराध हो। जनहितका लागि रेडियो सफलता 103।

0: हामी जीवनभर दिन रात दुख गरेर कमाएको पैसा आफ्ना छोरा छोरीको शिक्षा दीक्षामा खर्चिन्छौँ।
1: हामी सन्तानको खुसीको लागि उनीहरूका हरेक इच्छा पूरा गर्छौँ।
0: तर सोच्नुहोस् त, के हामीले उनीहरूलाई असल संस्कार दिनका लागि पर्याप्त समय दिएका छौँ त?
1: यदि दिएका छैनौ भने हामी आफ्ना सन्तानलाई बिगारिरहेका छौँ।
0: त्यसैले आफ्ना सन्तानलाई असल व्यक्ति बनाउन उसले गर्ने हरेक कार्यमा आजदेखि मेहनत गर्न सिकाऊ।
2: जनहितका लागि रेडियो सफलता 103.4 MHz।

0: भाउजी जुस पाउनु
1: ल लिनुस जुस
0: छोरी एकैछिन सामान लिँदै गर है
2: हस मामु खै हेर्नु पर्यो डेट एक्सपायर हुन्छ भन्थे अङ्कल यो त डेट एक्सपायर भएको होइन र
1: किन हुनु नि नानी तिमी यति सानो भएर ठुलोलाई सिकाउँछौ
0: के भयो छोरी
2: मामु यो जुस त डेट एक्सपायर भइसके रहेछ
0: खै खै हेर ल हो त रहेछ तपाईँ हामीलाई हेप्नु भएको राख्नुहोस् तपाईँको जुस अबदेखि यस्तो म्यास सकिएको सामान कहिल्यै पनि नबेच्नुहोला बालक वृद्ध भनेर कसैलाई पनि नहेपौ म्यास सकिएका सामान बेच्नु जघन्य अपराध हो
3: जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811487488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
3: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारिए लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
2: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन बिरानी। अनलाइन अर्डरका लागि सम्पर्क 9705505508, 9705505507। मनसरा ताज चिकन बिरानी, हजुरकै सहर पोखरामा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 55 07 मनसरा 7 चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यू गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी दोल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
4: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
0: आउनुहोस्, प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
4: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।

0: बाबुजी अहिले चलेका फिल्मका गीतहरूका भिसिडीजहरू छैनन् मलाई देखाउनुहोस् न
1: या बहिनी त्यो गीतका सिडी मात्रै छौ मसँग त अस्ति चलेको फिल्मको
0: कसरी हुन सक्छ त्यस्तो यति छिटो नै बजारमा असली फिल्मका भिसिडीजहरू आउँछन् र भन्या
1: अलि सुस्तरी बोल न मैले पाइरेट भिसिडीहरू पनि बेच्ने गरेको छु कि
0: साउजी तपाईँलाई थाहा छ यस्तो कानुन

0: रूपमा अपराध हो। पक्नुहोस् तपाईँलाई, अब पुलिस आएपछि थाहा पाउनुहुनेछ। आफूलाई फाइदा हुन्छ भनेर पाइरेट भिसिडिज अथवा सिडिजहरू नबेचौं, यो कानूनी रूपमा अपराध मानिन्छ।
1: जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज।

0: 丸めたきゃ。
1: テレビとプラパンチャバジャメリジャーニー南部

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लाग्यो।

0: ल ल ल यता न आवै भयो तलै बस छाछुत नगर आज कति दिन रे
1: तीन दिन भयो
0: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
1: केही हुन्न मुवा सुने नहुने होइन कि सफा गरे भइहाल्यो नि
0: आ जेसुकै भन म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है पछि जेसुकै गर
1: मुवा महिनावारी भएको बेला खान नदिनु भान्सा वा पूजा कोठामा जान नदिनु केही कुरा सुन नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा पहिलाको जस्तो छैन अहिले
2: हो तिमीले ठिक भन्यौ बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरुद्ध छ यस्तो विभेद मानसिक शारीरिक युनजन्य हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
0: भो भो ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझे अबदेखि गर्दिन हामीले जे सिक्यौं त्यही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ र
3: महिनावारीलाई मर्यादित बनाउन विभेद अन्त्य गर्न
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ
6: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ
5: याद गर्नुहोस् कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ
6: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला
5: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061520179
7: बाबा मलाई आज स्कुल जाने मन छैन आज जाँदिन नि है
8: लो किन नि के भयो सन्चो भएन
7: होइन यतिकै जानै मन लागेन
8: यतिकै पनि हुन्छ
7: मैले साइन्सको कन्ठे गर्न सकिनँ सरले कुट्नुहुन्छ
8: ए कुरा त्यस्तो पो ल हेर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिनाको बुवा
9: नमस्ते कति कामले पाल्नु भयो
8: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे सरले पिट्नुहुन्छ भन्दै थिए
9: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
7: हस् म्याडम
4: नेपाल सरकार विज्ञापन बोर्ड
10: माइला दाई ए माइला दाई पानी त धेरै ठुलो पर्यो खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है
11: हो सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ
12: विपदको पूर्व तयारी गरौं जनधनको क्षति कम गरौं वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ पूर्व सूचना प्रणालीमा ध्यान दिउ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं
10: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

0: तँ के हेरेर टोलाएकी?
1: अहो, कति राम्रो गहना लगाएकी, हेरिराखु जस्तो कता बनाएछ?
0: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
1: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि।
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
0: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन चार पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9852521050, 9852521050।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साटफेर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161-535-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-89-89।
2: के भयो? के को हल्ला खल्ला हो यो?
3: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
4: के सकिनु नि, गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
2: होइन, किन माइरी भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
4: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
3: हो त है, हामीले त ध्यानै नदिएको।
4: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
5: विकासका नाममा विनाश ननिम्त्याउँ, नेपाल सरकार, विज्ञापन बोर्ड।
6: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई?
7: हो नि, पोखरा, मुस्ताङदेखि बन्दीपुरसम्म, मनाङ, लमजुङ, गोर्खा, स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
8: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
7: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा,

0: मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
1: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
0: अनि कहाँ छ छोरा यो पसल?
1: यो त पोखरा दुई बिन्दावासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
1: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
0: पोखरा दुई बिन्दवासिनी बस पार्क,
1: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
0: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
1: मोबाइल नम्बर 9846059581,
0: 9116715475।
3: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061-5551-071, 9867-81-234, 9705-77-123, व्हाट्सएप नम्बर 9811-77-123।
4: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
5: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
4: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
5: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
4: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
5: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
4: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
8: वेबसर्फर ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 मा 1 वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 मा 2 वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
7: अब सबैको लागि वेब सर्फर, भर पर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर। घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
8: कन्ट्याक्ट 0615530050, 0615589848।
7: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय ज कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860 41081। मठ मन्दिर
0: गुरुकुल
1: चैत्य गुम्बा
0: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
1: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
0: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
2: हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी अरे नि।
3: हो र, होइन होला त्यस्तो त।
4: सोहिता, तिमीहरूको के खास खुस कुरा हुँदैछ? के भयो भन त?
3: केही भएन मिस,
4: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
5: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सफलता
1: सफलता
2: मेरो सफलता
0: हाम्रो सफलता
3: हामी सबैको सफलता
0: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।
6: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्यान्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक फोन नम्बर 061570736 98560325 98086 साथै आयल र पीटीए का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
7: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
8: सफा कपडा संकलनमा हातेमालो गरौ, पुरानो तथा सफा कपडाहरू सहयोग गरौ।
7: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
8: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
7: विपदमा परेकालाई सम्मान पूर्वक साथ दिऊ, सफा कपडा संकलन अभियानलाई सफल पारौ।
8: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौ।
7: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98560011 86, 98460335111। सम्पर्क नम्बर फेरि एकपटक 98460335111।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: हेलो
2: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
3: किन यता उता गर्नु पर्यो? पोखरा सात मासबारमा रहेको पीएसटी टेरसमा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
4: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा सात मासबार, श्रीकृष्ण माविदेखि बुलाउँदी लेक साइड जाने बाटोको बीचमा, प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 9860390362, 9560334। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
5: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
6: होइन, के भन्छ यो रेडियाले लगातार?
5: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225, 9560214040, 9560601127 र 9080341440। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भरपर्दो एक मात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: सत्य बुझौ सफलता सुनौ साचो सत्य बुझौ। यहाँहरु सुन्दै हुनुहुन्छ
1: रेडियो सफलता 103.4 मेगाहर्ज।
2: सुन्न मन लाग्यो

0: न दिव्य श्रद्धा संग बोल न पाई, न गीत बाजा तुन के सुनाई, तथापि माता दिल मा सजाई। कता कता भड़की रही धरामा, गरौं म के सतमति देव आमा। चाहन्छु जस्तो गुण को अभाव, सम्भाल माता छ सधै प्रणाम। अनेक बाधा किन बर्सिदा छन्, असत्य गर्ने किन मच्चिदा छन्। अनेक बाधा किन बर्सिदा छन्, असत्य गर्ने किन मच्चिदा छन्। बड़ा र आमा सब शत्रु मेरा, मदास तिम्रो तिमी हौ सहारा, मदास तिम्रो तिमी हौ सहारा। नमस्कार सम्पूर्ण श्रोतावृन्द, म कृष्ण भण्डारी मुमुक्षु, सबै नेपालीको सदा उन्नति चाहने रेडियो सफलता र तपाईको साथ सधैं अघि बढोस्। हार्दिक नमस्कार।
1: जहाँ संसार त्यहाँ विकास,
2: रेडियो सफलता 103.4 मेगाहर्ज
3: सुन्न मन लाग्यो।

0: नमस्कार, म डाक्टर चिदघन चैतन्य, यहाँहरूले सुनिरहनु भएको छ रेडियो सफलता 103.4 मेगाहर्ज।
1: रेडियो सफलता 103.4 मेगाहर्ज।
2: सुन्न मन लाग्यो।

0: मठ मंदिर
1: गुरुकुल
0: चैत्य गुम्बा
1: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
0: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
1: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
2: ओम जय जगदीश हरे।
3: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जानु पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
4: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा बिजुक्सी राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
3: ए हो र, ल त्यसो भए म ढुक्क भएन।
5: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा

0: अच्छा कर्मकांड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
1: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460-54635, 98464-43853।
2: हेलो
3: हेलो बहिनी, सन्चै छौ?
2: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
3: एकदम ठिक छ बहिनी, तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है, ट्रेकिङ नम्बर म म्यासेज गर्छु।
2: आहा हस, अनि हुलाकमा पो जानु?
3: हो नि, हुलाकमा जाऊ न।
2: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
3: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
2: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
3: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन, कुरा बुझ्यौ?
2: ए, सहरमा मात्र होला नि?
3: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
2: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नमस्कार, शुभ प्रभात। जहाँ संचार त्यहाँ विकास, रेडियो सफलता 103.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम सफलतामा राशिफल लिएर म ज्योतिषी हरिपन्त उपस्थित भइसकेको छु। कार्यक्रम शुरू गरौं आजको पञ्चाङ्गबाट।
1: आज मिति 2083 साल जेठ महिनाको 8 गते शुक्रबार, ईस्वी सम्वत मे 22 तारिक सन् 2026, श्री साके 1948 नेपाल सम्वत 1146, रौद्र नामको संवत्सर। सूर्य पृथ्वीको उत्तरी गोलार्धमा छन्। ग्रीष्म ऋतु चलिरहेको छ। चन्द्रमान अनुसार शुद्ध ज्येष्ठ शुक्ल पक्ष चलिरहेको छ। सौरमान अनुसार आज शुद्ध ज्येष्ठ शुक्ल पक्षको षष्ठी तिथि दिनमा 12:18 त्यसपछि सप्तमी तिथि लाग्नेछ। नक्षत्रमा तृतीय बिहानमा 8:33 त्यसपछि अश्लेषा नक्षत्र लाग्नेछ। विष्कुम्बाद योगमा वृद्धि 22 घटी 3 पलासम्म त्यसपछि ध्रुवयोग लाग्नेछ। करुणामा भद्रा अहरत्र रहनेछ। आनन्दादि योगमा आज उत्पाद योग रहनेछ। सूर्य वृष राशिमा, चन्द्रमा कर्कट राशिमा रहनेछन्। आजको दिनमा 33 घटी 57 पला अर्थात 13 घण्टा 38 मिनट रहनेछ। आज सूर्योदय काठमाडौँ केन्द्रबिन्दुमा रही बिहानमा 5:14 विभीषण मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठिक 6:49 हुनेछ। यसै गरी चन्द्रमा उदाउने समय बिहानमा 10:38 रहेको छ भने चन्द्रमा अस्ताउने समय राति 12 बजे रहेको छ। आज अन्तर्राष्ट्रिय जैविक विविधता दिवस रहेको छ। राशिफलको शुरूमा मेष राशि। मेष राशि हुने व्यक्तिहरूको लागि आज स्वास्थ्यको हिसाबले खराब रहेको छ। घुँडा दुख्ने, शरीर दुख्ने, रुखा खुकीले पनि हैरान पार्ने अवस्था रहेको छ। त्यसकारण पानी उमालेर पिउनुहोला, तातो खाना खानुहोला, शरीरलाई चिसोबाट जोगाउन आवश्यक छ। आफूले गरेका काममा चित्त बुझ्ने छैन। आज जे काम गरे पनि आफ्नो मन सन्तुष्ट नहुने ग्रह गोचर रहेको छ। आज शरीरको कुनै पनि अङ्ग दुख्ने, चोटपटक लाग्ने सम्भावना पनि रहेकाले सतर्कता आवश्यक छ। यात्रा गर्दै हुनुहुन्छ भने पनि तपाईँ सतर्क भएर यात्रा गर्नुहोला। अब दोस्रो राशि वृष राशि। वृष राशि हुने व्यक्तिहरूको लागि आज आफन्त व्यक्तिसँग विवाद पर्ने सम्भावना प्रबल रहेको छ। मानसिक चञ्चल पलले पेसागत हानि हुने सम्भावना रहेकाले सतर्क हुन आवश्यक छ। समय कष्टप्रद रहनेछ। अनावश्यक भ्रमण पनि हुन सक्ने ग्रहको चाहिँ देखाएको छ। आफ्नै जनबाट तपाईँले धोका पाउनुहुनेछ। आफन्तसँग आर्थिक कारोबार गर्नुभएको छ भने आज धोका हुन सक्ने ग्रहको चाहिँ रहेको छ। त्यसैले हरेक कार्यमा तपाईँ आज सतर्क हुनुपर्नेछ। समय खराब रहेकाले भ्रमण, धन लगानी, महत्वपूर्ण राजनीतिक निर्णय पनि नगर्दा राम्रो पनि ग्रहको चाहिँ रहेको छ। अब तेस्रो राशि मिथुन राशि। मिथुन राशिले व्यक्तिहरूको लागि आज आशा